0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकारको बुझाइ सकारात्मक नभएको गुनासो,
1: बाँकीको कुरामा दक्ष भएर जानुभयो तर एउटा समुदायको इस्यू के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस्। होइन,
2: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सुवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
2: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटनढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजाले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 झण्डै 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2,93,35,00,000 रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। उत्पादन क्षेत्रको खर्च कटौती तथा मितव्ययता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनग्ञ बजेट विनियोजन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,69,69,00,000 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो। गत आर्थिक वर्ष 2081-82 भने सरकारले यस शीर्षकमा 72,15,00,000 खर्च गरेको थियो। गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो, तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43,01,00,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। सुकुम्बासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा अर्को खबर प्रकाशित छ। सुकुम्बासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो। 5 दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु, तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम जारी भएको थियो। त्यस्तै लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव जीएमआरले 900 मेगावटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि पेश गरेको वित्तीय व्यवस्थापन सम्झौता 1.5 वर्ष हुँदा पनि लगानी बोर्डबाट स्वीकृत भएको छैन। त्यस्तै 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले 25 वर्ष अघि देखिएका वैदेशिक रोजगार ठगीका फाइललाई डिजिटलाइज गर्न शुरू गरेको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धी 1,000 मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढ़ाएको हो। पुराना फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र रूपमा अघि बढ़ाइएको विभागले जनाएको हो।
4: अन्नपूर्ण पोस्ट दैनिकमा आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षकमा बुटवलबाट केशर राज छेत्री, महोत्तरीबाट राजकरण महतो र वीरेन्द्रनगर सुर्खेतबाट विष्णु प्रसाद नेउपानेले लेख्नु भएको खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था पनि व्याख्या विश्लेषण गरिएको छ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउवा पक्ष असन्तुष्ट शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि त्यसै गरी नागरिक दैनिकले छापेको खबरमा मनसूनजन्य जोखिममा 2,25,000 शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसूनजन्य विपदबाट 51,000 घरधुरीका 2

0: लाख 26,000 मानिस प्रभावित हुन सक्ने अनुमान सहित पूर्व तयारी व्यवस्थापन प्रभावकारी बनाउन थालेको उल्लेख गरिएको छ। विपद व्यवस्थापनमा सुपको व्यवस्था शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ, सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष वर्षायाममा बाढ़ी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरे पनि यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन र सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिएको छ। नीतिगत विचलनदेखि कटघरासम्म अर्थमन्त्रीहरू शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर देशभर 26 लाख किसान सूचीकृत भएको बारेमा लेखिएको छ। मेसिनले धान रोपेर 23 औं धान दिवस मनाइँदै शीर्षकमा बसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको छ भने रोपाई महोत्सवमा विदेशीको रमझम शीर्षकमा पोखराबाट लेखिएको खबर पनि छापिएको छ। विद्यार्थीलाई अध्ययन भिसामा संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा कृत्यमा संलग्न पीएचडी डाक्टर शुक्ला 28 जेठमा पक्राउ परे, अनुसन्धानका क्रममा एक चिनिया नागरिक पनि नियन्त्रणमा छन्। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरे थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। कान्तिपुर दैनिकमा विपक्षी वामपन्थी दल अहंकारले अलग संकटपछि सहकार्यको खोजी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर छ। रासोपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा संगठन गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा अनौपचारिक सहमति भइसकेको नेताहरूको भनाई छ। राष्ट्रपा सरकारले विभिन्न कसूरमा कनेक्शन अर्थात जोडिएका व्यक्तिहरूको पहिलाउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको केही व्यक्तिहरूले बताउने गरेका छन्। राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छापिएको छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझाइँदै शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको खबर छापिएको छ। हामी त गर्मीबाट बच्न एसी जडित कोठामा बस्न सक्छौं तर धानले खेतमै गर्मी खप्नुपर्छ। ईएमएफ 3 को मदतले धान पनि बिहानै बिउझिएर गर्मीबाट बच्न सक्छ। कहिलेकाहीँ चराचुरुङ्गी मात्र होइन बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुने उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीका असरल पोलले सड़क विस्तारमा अवरोध शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बिजुलीका पोल सार्न ढिलाईबारे सड़क आयोजना भन्छ, प्राधिकरणले सारे दिएन, प्राधिकरण भन्छ सड़कले पोल राख्न साइट नै दिएन, आरोप प्रत्यारोप वर्षौंदेखि चलिरहेको छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द भएको बारेमा विमल खतिवड़ाले नै लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गोठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गोठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमन भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गोठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकार प्रतिवेदन बुझाएको थियो तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन नसकेको उल्लेख छ। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ। उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रिय बढ़ाएको हो। मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउन थालेका छन्। हिलामे देखिन्छ स्वनिर्भरताको सपना शीर्षकमा केशव राज पौडेलले लेख्नु भएको खबर छ। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उत्तिकै छ। बिहान बेलुका भात खाएर खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको हिस्सा रहेको तर्फ भन्न थालेका छन्। भित्री पन्नामा नेपाली चिया दोहोरो मारमा लुपार किरा नियन्त्रण गर्न माग शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर छ भने लौका काउली र आलुमा अत्यधिक विषादी शीर्षकमा अर्को खबर छ। काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा ती तरकारीको नमूना परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा फेला परेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका 12 नमूना मध्ये 3 नमूनामा विषादीको मात्रा विसर्जन गर्नुपर्ने तहमा जनाइएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपमा अत्यधिक गर्मीका कारण एक सातामै 1,300 बढ़ीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशकले सामाजिक सञ्जालमा जून 21 यता युरोपभर उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढ़ीको मृत्यु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अप्नाउन आग्रह समेत गर्नुभयो। युरोपमा गर्मीका कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच युरोपका अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले थप जोखिममा झेल्नु परेको विश्व स्वास्थ्य संगठनले विश्लेषण गरेको छ। हिजो जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा समेत नयाँ तापक्रम रेकर्ड भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि हिजोसम्ममा देशभर अपेक्षाभन्दा करिब 1,000 बढ़ी मानिसको मृत्यु भएको जनाइएको छ। मृत्यु हुने मध्ये अधिकांश 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार घरमै मृत्यु हुनेको संख्या करिब 40% बढ़ेको छ। वृद्ध बेर्दा दीर्घ रोगी तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू गर्मीका कारण निकै नै प्रभावित बनेका छन्। हर्मुज जलमार्ग नियन्त्रणलाई लिएर बढ़दो विवादले इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रभावित हुने संकेत गरेको छ। पछिल्ला 3 यता हर्मुज हुँदै यात्रा गरिरहेका 2 जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कार्यवाही गरेका छन्। इरानले हर्मुजबाट आवाजात गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ। तर पछिल्लो समय धेरै जहाजहरूले ओमनको तटसँग रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ। र इराक र इरान बीच द्विपक्षीय सम्बन्ध त्रिदेशीय क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ। इराकको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छलफलका क्रममा 2 छिमेकी मुलुकहरू बीच ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समन्वय र छलफल भएको बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। अर्जेन्टिनी कप्तान लियोनल मेस्सी विश्वकपमा लगातार 7 खेलमा गोल गर्ने पहिलो फुटबलर बन्नुभएको छ। अर्जेन्टिनाले जोर्डनलाई 3-1 हराउँदा दोस्रो हाफपछि मैदान छिरेका मेस्सीले उत्कृष्ट फ्री किक गोल गर्नुभएको थियो। उहाँले सन् 2022 कतार विश्वकपमा 4 तथा जारी प्रतियोगिताको समूह चरणका सबै 3 खेलमा गोल गर्नुभएको छ। मेस्सीले 80 मिनटमा आकर्षक गोल गर्नुभयो। यसैगरी अल्जेरिया र अस्ट्रिया बीचको खेल रोमाञ्चक 3-3 गोलको बराबरी सकिएको छ। फिफा विश्वकप अन्तर्गत क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। खेलको 90 मिनटमा कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्री क्वार्टर फाइनलमा पुर्याउनु भएको हो। खेलभर बल पोजिशनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आजै बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ। भोलि भने जर्मनी र पाराग्वे, त्यसै गरी मोरक्को र नेदरल्याण्डस अनि नर्वे र आइबोरी कोष्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनीतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक कामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार. सरकारको तथ्याङ्क अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कुल जनसंख्या 3,000 हारिमा छ. तर यो संख्या खुलेर सार्वजनिक भएको मात्र हो भने बुझाइ यसमा लागेका अभियन्ताको छ. लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र नेतृत्वमा पुग्नका लागि गरिएका राजनैतिक अभिमुखीकरणको महत्वका बारेमा हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक प्रसाद चौधरीसँग कुराकानी गरेका छौं.
4: एलजीबीटीआईको समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँलाई चाहिँ ट्रेनिङ उहाँलाई चाहिँ सिकाउनुहुन्छ. हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि. कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ राजनीतिमा, होइन, भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ. 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल र लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो.
0: तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैंगिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो. त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
4: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीहा समाजले चाहिँ सबैले बुझुन्, सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेसनहरू गर्छ. हाम्रो यो संघीय स्तरमा संघीय सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ. त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ, आम नागरिकले बुझ्नुपर्ने कुरा, बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ. बुझ्नुहुन्छ जस्तो लाग्छ, तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ. जब ब्राह्मण क्षेत्रीमा त्यति ओपन अप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन.
0: निलिरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: चार अध्यादेश दुवै सदनबाट स्वीकृत. 4 म्याद 25 असारसम्म. भोलि र पर्सी देशभर एकसाथ पानी पर्ने पूर्वानुमान. सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध.
0: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा. आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार. लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा.
1: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा. शैक्षिक परामर्श व्यवसायमा कड़ाई. 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइजेशन गरिँदै.
0: अत्यधिक गर्मीका कारण युरोपमा एक सातामै 1,300 बढ़ेको मृत्यु. उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह. इरान र अमेरिका बीच पुनः युद्धको संकेत.
1: र विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश. दक्षिण अफ्रिका 1-0 पराजित. आज बेलुका ब्राजिल र जापान भिड्ने. भोलि 3
0: साझा खबरको अन्त्यमा कार्टुन. हामीले यी हिमालय टाइम्समा चचक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ रासोपाको महाधिवेशनको बेला. महाधिवेशनको समयमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई त्यहाँका उपस्थित नेताहरूले घण्टी बजाउन लगाएकोमा कतिपय विषय क्षेत्रमा आरोप प्रत्यारोप र आलोचना पनि भइराखेको छ. र नेपाली कांग्रेसका सभापति थापा पनि त्यहाँ उपस्थित हुनुभएको थियो. र यहाँ व्यङ्ग्य गर्न खोजिएको छ थापाको पछिल्ला अभिव्यक्तिहरूतर्फ. यहाँ गगन थापा जस्ता देखिने व्यक्तिको हातमा घण्टी छ र पछाडिपट्टि लेखिएको छ प्रथम महाधिवेशन. माथि यस्तो लेखिएको छ, केटाहरूले पार्टी इतिहास भनेर त नेताको जीवनी नै देखाइदिए त.
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम

0: कहाँ जान लाग्नु भयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश।
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यही पनि कमाइन्छ।
1: गाई त पाले हो नि तिन वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब

0: महिलापाती हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्न पर्ने नि
2: हजुर, हुन्न मलाई पुलिस भन्न नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन
1: हजुर।

0: कहाँ जान लाग्नुभयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश।
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाले हो नि 3 वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब

0: महिलामाथि हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न, मलाई पुलिस भन्न नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन भयो हजुर।
1: राम्रो काम गरे।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं हाम्रो यो दैनिकी रेडियो कार्यक्रम लिकन, र हामी सम्पूर्ण हाम्रो श्रोतावर्गहरूलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं कि हामीलाई निरन्तर सुन्नु भएको निम्ति र आत्मिक लाभ उठाउनु भएको निम्ति। त्यसैले आउनुहोस्, आज पनि हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दैनिकी मुक्तिको मार्ग अध्ययनको यात्रा चाहिँ अझ गहिरो र अर्थपूर्ण हुँदै गएको चाहिँ मैले महसुस गर्न पाएको छु। मलाई मात्र होइन, हाम्रो आदरणीय श्रोताहरूलाई पनि यस अध्ययनबाट धेरै नै आशिषहरू पाउनुभएको छ भन्ने कुरामा चाहिँ म एकदमै विश्वस्त छु। र अघिल्लो अध्ययनमा पनि हामीले राजा दाउदका युद्धहरू र परमेश्वरले दिनुभएको विजयहरूलाई चाहिँ हेर्दै थियौं। अनि दाइ, आजको अध्ययनमा चाहिँ हामीले कुन पक्षतर्फ ध्यान दिन गइरहेका छौं?
2: भाइ, तपाईँले धेरै महत्वपूर्ण कुरालाई उठाउनुभयो। हामीले अघिल्लो अध्ययनहरूमा विजय, साहस र परमेश्वरको साथ देख्यौं, तर आजको अध्ययनमा हामी एउटा गम्भीर तर अत्यन्तै आवश्यक सत्यतर्फ जान्छौं। जब विजयको बीचैमा मानिसहरूको हृदय घमण्ड र अविश्वासमा प्रवेश गर्छ, तब के हुन्छ भन्ने सत्यतालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौं।
1: दाइ, यो सुन्दा नै मन अलिक गम्भीर भयो, किनकि हामीले त दाउदलाई सधैँ परमेश्वरमा भरोसा गर्ने राजाको रूपमा चाहिँ देखिरहेका थियौं। के उहाँबाट पनि यस्तो कमजोरी देखियो?
2: हो भाइ, यही नै आजको अध्ययनको वास्तविकता हो। दाउद परमेश्वरद्वारा मन पराइएको व्यक्ति भए तापनि उहाँ पनि मानिस नै हुनुहुन्थ्यो। उहाँले एउटा निर्णय लिनुभयो जसको जडमा आत्मनिर्भरता र घमण्ड थियो। तर यो अध्ययनले केवल पाप मात्रै होइन, त्यसपछि देखिने पश्चाताप, नम्रता र परमेश्वरको करूणालाई पनि देखाउँछ।
1: त्यसो भएदै आजको अध्ययनले चाहिँ हामीलाई एउटा आशा पनि दिन्छ कि यदि हामीबाट गल्ती अथवा भूलचुक भइहाल्यो भने पनि परमेश्वर हामीबाट टाढा जानुहुन्न र उहाँले चाहिँ हाम्रो वास्ता गरिरहनुहुन्छ।
2: अवश्य पनि भाइ, आज हामी सिक्नेछौ परमेश्वर पापमाथि खुसी हुनुहुन्न, तर पश्चतापमा उहाँको हृदय द्रवित हुन्छ। उहाँ न्यायी मात्र होइन, अत्यन्त करूणामय पनि हुनुहुन्छ। यही नम्र हृदयका साथ आजको अध्ययनलाई शुरू गरौं र परमेश्वरको कृपाको गहिराईलाई बुझौं।
3: मित्र, तपाईहरूलाई थाहै छ यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन पुरानो नियमको इतिहासका पुस्तकहरूबाट गरिरहेका छौं। मित्र, आज हामी बाइबल अध्ययन पहिलो इतिहास 21 अध्याय 7 पददेखि 30 पदसम्मबाट देख्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले पहिलो इतिहास 21 अध्याय पद 1 देखि 7सम्मबाट देखिसकेका छौं, जहाँ हामीले देख्यौं कि आफ्ना मानिसहरूको जनगणना लिने काममा दाउदको पाप, अनि त्यस जनगणनाको पछि उसको अविश्वास थियो, अनि अविश्वास नै दाउदको त्यस जनगणना लिने काममा खास पाप थियो। अनि पहिलो इतिहास 21 अध्यायको 1 पद अनुसार त्यो तमाम घटनाको पछाडि शैतानको काम थियो, यानि शैतानको हात थियो। शैतानले नै जनगणना गर्न दाउदलाई उक्साएको थियो। शैतानले उसको मनमा र हृदयमा शंका, अविश्वास हालिदिएको थियो, जुन अति नै ठूलो पाप थियो। अनि चाँडै नै दाउदले आफ्नो भूलको महसुस गरे, तर परमेश्वरले दाउदलाई त्यसै छोड्नुहुन्न। परमेश्वर दाउदलाई दण्ड दिन निदो गर्नु भयो, तर दाउदले आफ्नो दण्डको चुन्छन्। आउनुहोस्, पहिलो इतिहास 21 अध्याय 7 र 8 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यी सबै कामबाट परमेश्वर अप्रसन्न हुनुभयो र इसरायललाई उहाँले दण्ड दिनुभयो। दाउदले परमेश्वरलाई भने, मैले साह्रै दुष्ट काम गरे। बिन्ती छ आफ्नो दासको दोषलाई हटाइदिनुहोस्, किनभने म साह्रै मूर्ख भएछु। अहिले परमेश्वर दाउदको अगाडि दण्ड चुन्नलाई सामने राख्नुहुन्छ। 9-12 पदमा भनिएको छ, परमप्रभुले दाउदका दर्शी गादलाई भन्नु भयो, गएर दाउदलाई भन्, परमप्रभु यही भन्नुहुन्छ, म तेरो सामु 3 प्रस्ताव राख्दैछु, ती मध्ये एउटा छान र म त्यो त माथि ल्याउनेछु। यसैले गाद दाउद कहाँ आएर भने, परमप्रभु यही भन्नुहुन्छ, एउटा चुन 3 अनि काल 3 तेरो शत्रुद्वारा सताउनु वा सताइनु र त्यसको तरवारले त खेदिनु अथवा सारा देशमा विपत्ति ल्याउने परमप्रभुको आफ्नो तरवार र परमप्रभुका दूतद्वारा इसरायलका सबै इलाकाहरूमा विनाश ल्याउने काम विचार गर्नुहोस् र मलाई पठाउनु हुने कहाँ मैले के जवाब लानुपर्ने हो। अहिले दाउदको कुराको सुन्नुहोस्, यो महान कुरा हो। म आशा गर्दछु अब त तपाईहरू मसँग यो कुरामा सहमत हुनुहुनेछ कि दाउद महान महान व्यक्ति थिए। ओ मित्र, दाउद तपाईं र म जस्तै एक कमजोरी मानिस थिए। तिनी लडे, गिरे, पतन भए, पाप गरे, उसले थुप्रै गल्ती गरे, तर उसले कहिले पनि आफ्नो उद्धारको गुमाएन। न परमेश्वरसँगको संगतिको लागि उसको इच्छा लालसाको उसले गुमाए। 13 पदमा भनिएको छ, तब दाउदले गादलाई भने, म साह्रै संकष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनभने उहाँको करुणा अति महान छ, मलाई मानिसको हातमा पर्न नपरोस्। दाउदले आफ्नो दण्डको चुनाव गर्दछन्, छान्छन्। दाउदले आफ्नो परमेश्वरलाई राम्ररी जान्दथे। यो दाउद नै एक व्यक्ति थिए जसले जनगणना गर्न आज्ञा गरेथे, किनभने तिनी मानिसहरूमा भरोसा गरिरहेका थिए। अहिले आफूले गरेको भूल कामको देख्छन्। म सोच्दछु कि अहिलेसम्म दाउद वृद्ध व्यक्ति थिए र जब तिनी भेडा गोठाले ठिटो हुँदा कसरी घुइनेत्रो र 5 लिएर गोल्यात जस्तो दानवी मानिससँग लडाई गर्न गए, सो कुराको याद गर्दछन्। उसले कसरी परमेश्वरको भरोसा गरे र त्यसपछि तिनको कस्तो महान गवाही थियो। अमित्र, दाउद तपाईँ र म जस्तै एक मानिस थिए। हामी परमेश्वरलाई उद्धारको निम्ति भरोसा गर्छौ, तर हामी जीवनका समस्याहरूका लागि उहाँलाई भरोसा गर्दैनौ। दाउद अहिले आफ्ना शत्रुहरूमा हेर्छन्, तिनीहरूको संख्या अति नै ठूलो छ, तिनीहरू शक्तिशाली राष्ट्र र जाति हुन्। अनि दाउद यो कुरामा सोच्न पुग्दछन् कि उसका सैनिकहरू काफी छन्, पर्याप्त छन् या छैनन्। दाउदले केही क्षणको लागि

भन्दा ख्रिस्ट कृपा आसन हुनुहुन्छ। तपाईँलाई यादै होला, युहन्नाले यसलाई यसरी भन्छन्, पहिलो युहन्ना 2:2, उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारका निम्ति पनि। कुन प्रायश्चित? त्यो कृपा आसन हो। उहाँसँग प्रशस्त मात्रामा कृपालु र कृपा हुनुहुन्छ। उद्धार पाउनलाई तपाईँले गर्नुपर्ने कुरा नै उहाँ कहाँ गएर आफ्ना पापहरूको कबुल गरेर कृपाको भीख माग्नु पर्दछ। उहाँसँग प्रशस्त मात्रामा कृपा छ। त्यही नै तरिकामा उहाँले तपाईँलाई उद्धार गर्नुहुन्छ र त्यहाँ तपाईँको निम्ति क्षमा छ र तपाईँले त्यसको दावी गर्न आवश्यक पर्छ। त्यति मात्र होइन, त्यहाँ सबै प्राणी प्रति ईश्वरको दया दृष्टिमा परमेश्वरको कृपा छ। जब जब म आफ्नो विगतका दिनदेखि आजको दिनसम्म मेरो आफ्नो जीवनतिर निहालेर हेर्दछु, ओ, मेरो मुखमा कुनै शब्द छैन जुनको म वर्णन गर्न सक्छु। उहाँ आज अति नै कृपालु हुनुहुन्छ, मेरो निम्ति मात्र होइन तर सम्पूर्ण उद्धार नपाएका संसारको निम्ति पनि। गत रातमा किन उहाँले दण्डमा आउनु भएन? किन उहाँ दण्डमा आउनु भएन? किनभने उहाँ कृपालु हुनुहुन्छ। उहाँ कुनै दिन निश्चय नै आउनुहुनेछ, तर उहाँ धीरजी प्रभु हुनुहुन्छ। उहाँ दयालु कृपालु हुनुहुन्छ। उहाँले पश्चातापको निम्ति समय दिइरहनु भएको छ। उहाँको दया छोराछोरी प्रति माता पिताको दया जस्तै अपार छ। उहाँको कृपा भविष्यतिरसम्म फैलिनेछ। हामी उहाँको कृपामा सुरक्षित रूपमा भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। यो कहिले सकिने छैन। त्यसकारण दाउदले आफैलाई परमेश्वरको हातमा पर्न नै चुन्छन्। 13 भन्छन्, तब दाउदले गादलाई भने, म साह्रै संकष्टमा परेको छु, मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनभने उहाँको करुणा अति महान छ, मलाई मानिसको हातमा पर्न नपरोस्। अनि 14-17 भन्छन्, यसकारण परमप्रभुले इसरायल भरि नै एउटा विपत्ति पठाउनुभयो र इसरायलका 70,000 मानिसहरू मरे। परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गीय दूत पठाउनुभयो, तर तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बदलेर यबोसी अर्नानको खलाको छेउमा उभिरहेको बेलामा ती नाश गर्ने स्वर्गीय दूतलाई भन्नुभयो, अब भयो, तेरो हात थाम। मासतिर हेर्दा दाउदले परमप्रभुको स्वर्गीय दूतलाई स्वर्गीय र पृथ्वीको बीचमा उभिएर आफ्नो नाङ्गो तरवार यरूशलेममाथि पसारेर उभिरहेका देखे। तब तिनी र बुढा प्रधानहरू भाङ्रा लाएर भुइँमा घोप्टो परे औ दाउदले परमेश्वरलाई भने, मानिसहरूको गन्ती लिनलाई मैले पो हुकुम दिएको हुँ, मैले पो पाप गरेको थिएँ, म गोठालाले पो दोष गरेको थिएँ, तर यी बिचरा भेडाहरूले के गरेका थिए र? हे परमप्रभु मेरा परमेश्वर, तपाईँको हातको प्रकोप म र मेरो घरनामाथि परोस्, तर यो विपत्ति यस प्रजामाथि नपरोस्। मित्र, दाउदको यो अद्भुत प्रार्थनाको सुन्नुहोस्। उसले आफ्नो पापको लागि आफैमाथि पूरा उत्तरदायित्व लिन्छन्। म भन्दछु कि दाउद अति नै धेरै गरी परिवर्तित व्यक्ति भइसकेका थिए। जब उसले बेर्सेबासँग व्यभिचारको पाप गरे, तिनी यसको बारेमा एउटा शब्द पनि भन्ने थिएनन्। अरू त के, उसले हिती उरियाको मृत्युको लागि

0: कसैमाथि दोष लगाउन कोशिश गरेथे। दाउदले यसको छोपछाप गर्न थुप्रै कोशिश गरेथे। अहिले यो बिल्कुल बेग्लै छ। उसले आफ्नो पाठ सिकेका छन्। उसको आत्मा परमेश्वरको अगाडि खुलाम रूपमा खुला पत्री जस्तो छ। दाउद परमेश्वरलाई भन्छन्, म नै यी तमाम कुराको जवाबदेही हुँ, जिम्मेवार हुँ। मैले यो गलत काम गरे, दण्ड म माथि खसोस्, तर मेरा निर्दोष प्रजाहरूमाथि होइन। मित्र, निम्न पदहरूमा हामी देख्छौ कि दाउद अर्नानको खला किन्छन्। 18 पदमा भनिएको छ, परमप्रभुका स्वर्गीय दूतले गादको मुखद्वारा बोलेर दाउदलाई यबोसी अर्नानको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउनलाई हुकुम गरे। मित्र, यो स्थान दाउदले होइन तर परमेश्वर स्वयंले चुन्नु भएको थियो मन्दिर निर्माणको निम्ति। यो खला यरुसलेममा मोरिया पर्वतमा स्थित छ, जहाँ अहिले ओमारको मस्जिद उभिएको छ। त्यो पुरानो मन्दिरको क्षेत्र हो। अनि 19-21 पदमा भनिएको छ, परमप्रभुको नाउँमा गादले हुकुम गरे झैं दाउद त्यहाँ उक्लेर गए। ओर्नानसँग भएका चारजना छोराहरू चाहिँ लुके, तर ओर्नान चाहिँ आफ्नो गहुँ दाई गरिरहेका थिए। तिनी यसो फर्के र ती स्वर्गदूतलाई देखे। दाउद तिनको छेउमा आइपुग्दा ओर्नानले माथितिर हेरे र राजालाई देखेर रा खलाबाट आई तिनको सामने घोप्टो परे। ओर्नान आफ्नो खलामा गहुँ दाई गरिरहेका थिए। त्यो ओर्नानको खला खास मात्रामा पुरानो मन्दिरको क्षेत्र हो। मित्र, मैले पहिले पनि यो भनिसकेको छु कि मोरिया पर्वतमा अब्राहमले इसाकलाई बलिदान गर्न लगेका थिए, अनि त्यो मोरिया पर्वतको उही पर्वतमालाको अन्तमा गलगोथा पर्वत पर्दछ, अर्थात यसलाई खप्परको स्थान पनि भनिन्छ, जहाँ परमेश्वरले आफ्नो पुत्र येशूलाई क्रूसमा अर्पण गर्नुभएको थियो। अनि यरुसलेमको पर्खाल त्यस पर्वतमालासम्म जाँदछ। यो अति नै अग्लो छ। देख्नुभयो, परमेश्वरले मोरिया पर्वतमा स्थित ओर्नानको खलाको चुन्नुभयो, किनभने यो नै स्थानमा जहाँ परमेश्वरले अब्राहमलाई आफ्नो पुत्रको बलिदान गर्न भन्नुभएको थियो, जुनले आउने मन्दिर बलिदानहरूको समयको अनि अन्तिममा संसारका पाप उठाइलाने परमेश्वरको थुमाको बलिदानको प्रतीक्षा गर्दथ्यो। आगे 22-23 पदमा भनिएको छ, दाउदले ओर्नानलाई भने, मलाई यस खलाको जग्गा परमप्रभुको निम्ति एउटा वेदी बनाउन देऊ, त्यसको पूरै दाममा मलाई बेच र प्रजामाथि परेको यो विपत्ति थामियोस्। ओर्नानले दाउदलाई जवाब दिए, त्यो लिनुहोस् र महाराजालाई जस्तो इच्छा लाग्छ गर्नुहोस्। होम बलिको निम्ति यहाँ गोरुहरू छन्, दहीका काठहरू, दौराको निम्ति र गहुँ अन्न बलिको निम्ति छन्। म सबै थोक तपाईलाई दिँदैछु। यो मानिस ओर्नान अति नै उद्धार चितका मानिस थिए। उसले आफ्ना र खलाका र दाई गरिरहेका गहुँको पनि दिन इच्छा गरे, जुनमा दाउदले अन्न बलिको लागि प्रयोग गर्न सक्थे। त्यति मात्र होइन, होम बलिको निम्ति पशु र काठहरू दिनलाई पनि इच्छुक भए। यस मानिसले सबै कुरा दाउदलाई दिन इच्छा गरे, तर दाउदको कुराको सुन्नुहोस्। 24 पदमा भनिएको छ, 24 पदमा, तर दाउद राजाले ओर्नानलाई भने, होइन, म पूरै दाम दिनेछु, तिम्रो थोक लिएर म परमप्रभुलाई चढाउने छैन, अथवा सितैमा पाएको थोकको होम बलि म चढाउने छैन। दाउदले त्यस्तो कुराको परमेश्वरलाई चढाउन इन्कार गरे जुन सितैमा उपलब्ध छ। अनि 25 पदमा भनिएको छ, यसैले त्यस जग्गाको निम्ति दाउदले ओर्नानलाई 600 सुनका सेकेल दिए र तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए। दाउदले त्यो खलाको निम्ति पूरा पैसा तिरे। अनि 26 पदमा भनिएको छ, त्यसैमा तिनले होम बलि र मेल बलि चढाए र परमप्रभुको नाउँको पुकारा गरे। परमप्रभुले स्वर्गीयबाट होम बलिको वेदीमा आगो बर्साएर जवाब दिनुभयो। दाउले अहिले परमेश्वरको निम्ति बलिदानहरू चढाउँछन् र स्वर्गीयबाट आएको आगोले यो संकेत गर्दछ कि परमेश्वरले दाउदको बलिहरूको ग्रहण गर्नुभयो। अनि 27 पदमा भनिएको छ, तब परमप्रभुको आज्ञा अनुसार ती स्वर्गीय दूतहरूले आफ्नो तरवार म्यानमा हाले। दण्डको तरवार म्यानमा हालियो, तर गलगोथामा त्यस भालाले प्रभु येशु ख्रिष्टको कोखको छेड्यो। कसैले भनेका थिए, त्यो भालाद्वारा छेडिएको घाउबाट परमेश्वरको हृदयमा म प्रवेश भएँ। अनि आगे 28-30 पदमा भनिएको छ, त्यसै बेला परमप्रभुले यबुसी ओर्नानको खलामा जवाब दिनुभयो भनी देखेर दाउदले त्यहाँ बलिदान चढाए। मोसाले उजाड स्थानमा बनाएको परमप्रभुको वासस्थान र होम बलिको वेदी त्यस बेलासम्म गिबोनमा पूजा गर्ने स्थानमै थिए। अब परमप्रभुको अगुवाई माग्न दाउद जान सकेका थिएनन्, किनभने ती स्वर्गीय दूतहरूको तरवार देखेर तिनी साह्रै भयभीत भएका थिए। मित्र, यहाँ केही महत्वपूर्ण कुरा छ देख्नलाई। दाउदले यो वेदीलाई त्यो स्थानमा राखे जहाँ मन्दिर बनिनेछ र उसले बलिदान चढाउँछन्। यो नै स्थानमा परमेश्वर आफ्ना मानिसहरूसँग भेट्नुहुन्थ्यो। अहिले यो बलिदानको स्थान बन्द छ। देख्नुभयो, दाउदले त्यो कुरा बुझे जुन आज धेरै चर्च सदस्यहरूले बुझ्दैनन्। दाउदले यो वेदी खड़ा गर्छन् र उसले यसमाथि होम बलि चढाए। त्यो होम बलिले ख्रिष्टको व्यक्तिको बताउँछ। त्यसपछि उसले होम बलि चढाए। यसले ख्रिष्ट हाम्रो मिलाप वा शान्ति हुनुहुन्छ भन्ने कुराको बताउँछ। ख्रिष्टले आफ्नो क्रूसको रगतद्वारा मिलाप बनाउनुभयो। येशु ख्रिष्ट हाम्रो मिलाप या शान्ति हुनुहुन्छ। उहाँले हाम्रो निम्ति कृपा आसनमा आफ्नो रगत छर्कनु भएको छ। उहाँ हाम्रो प्रधान पुजारी हुनुहुन्छ। उहाँ स्वर्गमा उक्ली जानुभयो र पिताको दाहिनी हातमा विराजमान हुनुहुन्छ। प्रभु येशु ख्रिष्टद्वारा बाहेक परमेश्वर कहाँ कोही पनि जान सक्दैन, पुग्न सक्दैन, असम्भव छ। दाउदले यो कुरा बुझे र उसले होम बलि र मेल बलि परमेश्वरलाई चढाए। अहिले यो कुराको याद गरौं कि त्यहाँ त्यस बेला महामारी चलिरहेको थियो। दाउदले स्वर्गीय दूतलाई आफ्नो हातमा नाङ्गो तरवार लिएर यरुसलेममाथि पसारेर उभिरहेका देखे। दाउद तत्कालै परमेश्वरलाई बलिदानहरू चढाउँछन् र परमप्रभुको नामको पुकार गर्दछन्। तिनी के माग गरिरहेका थिए? कृपा, बस कृपा। मित्र, परमेश्वर प्रेम, दया र कृपाको प्रभु हुनुहुन्छ। तर के तपाईलाई यो कुराको थाहा छ कि परमेश्वर हामीलाई कृपाद्वारा उद्धार गर्नुहुन्न? परमेश्वर कति पनि खाली ठूलो दिल हुने परमेश्वर मात्र हुन सक्नुहुन्न। उहाँ भावुक परमेश्वर हुन सक्नुहुन्न। तपाईँले देख्नुभयो, त्यहाँ दण्ड छ जुनको चुक्ता गर्ने पर्छ, पापको व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ। अनि परमेश्वर धार्मिक पनि हुनुहुन्छ र उहाँ खाली उहाँको कृपाद्वारा उद्धार गर्न सक्नुहुन्न। न उहाँको प्रेमले उद्धार गर्न सक्छ। मित्र, परमेश्वर प्रेमद्वारा उद्धार गर्न सक्नुहुन्न। हाँ, यो सत्य हो, उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँले तपाईं कहाँ कृपा बढाउनुहुन्छ, फैलाउनुहुनेछ, तर उहाँले त्यस तरिकामा उद्धार गर्न सक्नुहुन्न। हामी विश्वासबाट अनुग्रहद्वारा उद्धार पाएका छौं र उद्धार पाउँछौं। त्यसको अर्थ के हो? त्यसको अर्थ हो कसैले हाम्रा पापहरूको निम्ति दण्डको चुक्ता गर्नुपर्दछ, हाम्रा पापहरूको ज्यालाको चुक्ता गर्नुपर्दछ। परमेश्वरले खालि कति पनि स्वर्गको पछाडिको ढोका सुटुक्कै खोलिदिएर अन्धारको आवरण मुनि हामीलाई छिराउनु हुन्न वा छिरिजान अनुमति दिनु हुन्न। उहाँले स्वर्गका बारहरूलाई झार्न सक्नुहुन्न ताकि हामी त्यसमा सजिलै प्रवेश गर्न सकौं। अहँ, पापसँग व्यवहार गरिनै पर्छ, त्यसको ठिकठाक गरिनै पर्छ। हामीलाई उद्धार गर्नलाई उहाँ आफ्ना आँखालाई पापको निम्ति बन्द गर्न सक्नुहुन्न। हामी परमेश्वरको सामने दोषी निन्दित पापीहरू हौं र दण्डको चुक्ता गरिनै पर्छ। येशु ख्रिष्ट हाम्रा दण्डहरूको चुक्ता गर्न आउनुभयो, उहाँ प्रायश्चित हुनुहुन्छ, उहाँ तपाईं र मेरो निम्ति कृपा आसन हुनुहुन्छ। के यो अति नै आनन्दित कुरा होइन? के यसले तपाईँको हृदयलाई खुशी तुल्याउँदैन? प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन साँच्चै नै मन छुने रह्यो र आजको अध्ययनले हामीलाई स्पष्ट रूपमा बुझाएको छ कि परमेश्वर दाउदसँग रिसाउनुभयो तर उहाँलाई छोड्नु भएन। उहाँले दण्ड दिनुभयो तर त्यसको बीचमै करूणा पनि देखाउनुभयो।
2: हो भाइ, यही नै परमेश्वरको महानता हो। दाउदले गर्न नहुने काम गरे, घमण्डका कारण निर्णय लिए, तर उहाँ त्यही रोकिनु भएन। उहाँले आफ्नो गल्ती स्वीकार्नुभयो, पश्चाताप गर्नुभयो र सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा लिन चाहनुभयो। यही नम्र हृदय परमेश्वरलाई मनपर्ने हृदय हुन्छ भाइ।
1: साँच्चै नै अनि दाई, मलाई त यस्तो लाग्यो दाउदले म परमेश्वरको हातमा पर्न चाहन्छु भन्ने विषयलाई चाहिँ हामीले सबैले चाहिँ सोच्नुपर्छ, किनकि मानिसको हातमा भन्दा परमेश्वरको करूणा धेरै महान हुन्छ।
2: बिल्कुल सत्य भन्नुभयो भाइ। आजको अध्ययनले हामीलाई सिकाउँछ दाउदले सित्तैमा पाएको चीज परमेश्वरलाई चढाउन मानेनन्। उहाँले मूल्य तिरेर पीड़ासहित बलिदान चढाए। आज हामीलाई यही प्रश्न सोधिन्छ कि हाम्रो आराधना मूल्य चुकाउने आराधना भएको छ?
1: साँच्चै नै दाई। अनि अर्को कुरा, त्यसो भए दाई, हाम्रो जीवनमा पनि जब गल्ती हुन्छ हामी लुक्न होइन पश्चाताप सहित परमेश्वरको नजिक आउनुपर्छ भन्ने सन्देश चाहिँ आजको अध्ययनले हामीलाई दिएको छ।
2: हो भाइ, तपाईँले ठिक भन्नुभयो। आदरणीय श्रोताहरू, आजको अध्ययनले यदि तपाईँको हृदय छोएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँका अनुभव, गवाईहरू र आशिषहरू हामीहरूसँग साझा गर्नुहोस्।
1: आजको यस अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र आगामी दिनहरूमा अझै पनि यस्ता कार्यक्रमहरू लिएर हामी हजुरको माझमा उपस्थित हुने नै छौं र हामीलाई यस कार्यक्रम विषय तपाईहरूको धारणा के कस्तो रह्यो हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704297024209797।

0: Elambu FM 89.6 MHz.
1: दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यौ, दोधारे हो भन्दा तिमीले बौरिएर हेर्यौ, के नै थियो त्यो बाध्यता
2: स्वार्थी भावले बेरे,
1: प्रेम भावलाई के भनेर विश्वास गर्नु अब मैले, भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो, ए भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो।
2: हेलो
3: हजुर, एक्टर एलपी शर्मा बोल्नु भएको
2: हो?
3: वाउ, म हजुरको बिग फ्यान हो नि। अनि मैले हजुरलाई फेसबुकमा रिक्वेस्ट पनि पठाएको छु, एक्सेप्ट गर्नुहोस् है।
2: ए हस् हस्,
3: थ्याङ्क यू सो मच।

आउला भनी औला गर्दै भेटिने दिन मिटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन, को हो आफ्नो को हो पराई।

0: के छ भाइ, ठिक छौ नि? तपाईँसँग फेरि भेट हुन्छु भनेर मैले सोचेकै थिएन भाइ। तपाईँले दिएको यो 100 रुपियाँको महत्त्व बुझ्छ नि, मैले मेरो पुरा सम्पत्ति गुमाउनु पर्यो भाइ। सोच्दैछु डुब्दैछु, सोच्दैछु डुब्दैछु, चुर्लुम्बर डुबेपछि थाहा पाएँ यो 100 रुपियाँको सम्बन्ध बारे।
1: ल मन दौरो बनाऊ, नयाँ जीवनको सुरुवात गर।
0: दाई अब यसको विरुद्धमा तपाईँले आवाज उठाउनै पर्छ दाई। यो सबै चर्चिकलाको अन्त्य तपाईँकै हातमा छ, तपाईँकै हातमा छ।

0: இளம்பு பிரேக் டைம்.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
2: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
2: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
9: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
8: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
10: Lumbu FM 89.6 MHz.

0: दिदी फोन आयो।
1: दिदी
2: wait just a minute, we will return back. Return back.
3: विश्वामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
4: हो र, होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
10: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो, किन नि, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
15: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलम्बु एफएम 89.6 MHz।
17: तिमीलाई मैले कहाँ कहाँ खोजिन, अनि तिमी मलाई किन यसरी वेट गर्दैछौ? केही त बोल न प्लिज।
18: म तिमीलाई चिन्दिन भनेको छु नौ पागल कन्तु।
19: गाडीमा छोरी मान्छेलाई जिस्काउने
20: कस्ता कस्ता मान्छे आउँदैन
19: के गरेको, निकालेस गाडीबाट।

नौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

0: இளம்பு பிரேக் டைம்.
1: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
3: बा
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98 4 93 40 6 67 र 98 1 88 77 908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98 41 51 67 84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
7: You are listening to LMFM 89.6 MHz. 89.6 MHz.

0: ओर्या ओर्या
1: अनि भरपुरी पनि गरेर बस्छ पाँच दिनलाई पानी दिँदैन सबै बोलाएर
0: बस्छ।

Time check. It's 10 AM. अहिले बिहानको 10 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ तामाङ सेलो
2: सफल नेपाल।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
1: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Arunico @gmail.com. Contact 011-620-326-9860-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Shankar Subali Nagar Palika 5, Sindhupalcho.
3: Ladies and gentlemen, you are listening to Hello FM 89.6 MHz.
4: 89.6 MHz.

0: Wait, just a minute. We'll return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्दा

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।

0: Time check. It's 11 AM.
1: अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा।

0: Wait just a minute. We will return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बडेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: हाम्रा सेवाहरू
4: स्टेसनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
4: मायाको चिनो,
3: मेडल,
4: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
3: मेडल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
5: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
6: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
5: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
7: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

Time check. It's 12 noon. अहिले मध्याह्नको 12 बजेको छ।

0: Wait, just a minute. We will return back.
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त

0: यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: Elambu FM 89.6 MHz.
8: Westside Digital, entertaining the nation.

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गो दुबे खोला नजिक।
7: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
7: साथै यहाँ विवाह व्रतबन्ध पास्ने छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
6: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 मेगाहर्ज।

0: Helumbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Helumbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक विवाद अन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो आवाजलाई तपाईँहरूको रेडियो सिट, मोबाइल सिट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनिर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यो दिउँसोको समय छ, कार्यक्रम सुनिराख्नु भएको छ हेलम्बु एफएम 89.6 मेगाहर्ज। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यो प्रोग्राम तपाईँले काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट पनि हेलम्बु एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक साताको छ दिन सुन्न सक्नुहुनेछ। आइतबार बाहेक अन्य दिनहरूमा दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु प्रसारण हुने गर्दछ। कार्यक्रम टु हेलम्बु आउने गर्दछ है त। अनि यो प्रोग्राममा विशेष गरी तपाईँले गीतहरू रोजाइमा पार्ने प्रोग्राम हो होइन। यो प्रोग्राममा तपाईँले आफूलाई मनपर्ने गीतहरू रोज्न पाउनुहुनेछ। आफ्नो घर परिवारजन, आफन्त, इष्टमित्र, साथीभाइ, सँगै सबैजनामा पनि सम्झना व्यक्त गर्न सक्नुहुनेछ। यो कार्यक्रममा तपाईँले विशेष गरी नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, समय सान्दर्भिक गीतहरू जस्तै त अब यति बेला असारको एकदमै धमाधम होइन जताततै धान रोप्ने सिजन छ होइन। यो समयमा धेरैजना श्रोता साथीहरू खेतबारीमा व्यस्त हुनुहुन्छ होइन, मकै बारीतिर व्यस्त हुनुहुन्छ। अब कतिपय ठाउँहरूमा कोदो रोपाई पनि भइसकेको छ, कोही कोही ठाउँहरूमा चाहिँ अब धान रोप्ने एकदमै मेला चलिरहेको छ। कतिपय साथीहरू गोठालोमा हुनुहुन्छ, कतिपय श्रोताहरू अन्य विविध कामतिर हुनुहुन्छ र यो दिउँसोको समय चर्को घाम पनि लागिरहेको छ। खानपिन भएर मेलापातमा जाने तर्खा एकदमै तयारी गर्दै हुनुहुन्छ होला होइन। अब शीतलतिर बस्दा मजाले प्रोग्रामहरू सुन्दै हुनुहुन्छ होला भन्ने मैले एकदमै आशा र अपेक्षा गरिएको छ र यो कार्यक्रममा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ अनि साथीहरूलाई पनि सम्झिन सक्नुहुनेछ। मैले तपाईँहरूको लागि आज हामीले नम्बर खुल्ला गरिएको छ, तपाईँहरू कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर रहेको छ 98 60 55 25 98 60 55 25 मा तपाईँहरूले कल गरेर कार्यक्रममा चाहिँ गीत रोजाइमा पार्न सक्नुहुनेछ है त। गीतमा तपाईँले नेपाली, आधुनिक, हिन्दी, डीजे जुनसुकै विधाका गीतहरू पनि रोज्न पाउनुहुनेछ र यति बेला तपाईँले हाम्रो यो प्रोग्रामलाई फेसबुकको पेजबाट पनि सुन्न सक्नुहुनेछ अनि अनलाइनहरूबाट पनि सुन्न सक्नुहुनेछ। पछिल्लो समय रेडियो राम्रोसँग चाहिँ चलिरहेको छैन, बजिरहेको छैन र त्यसो हुनाले तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने तपाईँले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा इङ्ग्लिसबाट नै तपाईँले हेलम्बु एफएम 89.6 MHz गरेर सर्च गर्नुभयो भने हामीलाई सर्च गर्नुहोस् अनि पेज भन्नेमा जानुहोला होइन, तेस्रो नम्बरमा, अनि त्यसमा तपाईँले भेटाउन सक्नुहुनेछ। त्यहाँबाट चाहिँ फलो गर्नुहोला अनि मजाले प्रोग्रामहरू, न्युजहरू, सबै कुराहरू चाहिँ अपडेट भइरहेको हुन्छ अनि तपाईँले सजिलो तरिकाले अझ सुन्न चाहनुहुन्छ भने तपाईँले मोबाइलको गुगल क्रोममा पनि जानुहोला। त्यसमा तपाईँले हेलम्बु एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि मजाले सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ अनि गीतहरू रोजाइमा पार्न पनि सक्नुहुनेछ। गीत रोज्न चाहनुहुन्छ भने मैले तपाईँहरूको लागि नम्बर खुल्ला गरिसकेका छौँ है, हाम्रो स्टुडियोको लागि नम्बर 98 60 52 55 25 मा तपाईँहरूले फोन कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौं, गीतपछि तपाईँको माझमा जोडिने नै छौं। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै निकै नै मिठो गीत हामीले तपाईँको माझमा राखिसकेका छौँ। कार्यक्रमको शुरूआतमा एकदमै रमाइलो अनि मिठो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिसकेका छौँ। टेलिफोन नम्बरको लागि 9855255525 तपाईँहरूले कार्यक्रममा कल गरेर गीत रोजाइमा पार्नको लागि जोडिन सक्नुहुनेछ। अनि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउँदै हुनुहुन्छ भने तपाईँले फेसबुकको पेजबाट पनि आफ्नो कमेन्ट बक्समा कमेन्टहरू राख्न पाउनुहुनेछ र कमेन्टहरू पनि राख्न पाउनुहुनेछ। र कल गर्न चाहनुहुन्छ भने चाहिँ 9855255525 तपाईँहरूले कल गरेर कार्यक्रममा जोडिनु पर्ने हुन्छ आजको यो बसाईमा। र यो दिउँसोको समय हामी आज पहिलो बसाई यानि कि सोमबारे बसाईमा छौँ। हामी कार्यक्रमको छ दिन आउने गर्छौँ र कार्यक्रमको छ दिन आउँछौँ र छ दिन नै हामी छुट्टो छुट्टै बसाईमा कार्यक्रममा सहभागी र उपस्थिति जनाउने गर्दछौँ। अनि सँगै तपाईँहरू कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ अनि आफ्नो रोजाइमा रहेका गीतहरू साथीहरूलाई सुनाउन चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो आजको यस बसाईमा कार्यक्रममा गीत रोज्न पाउनुहुनेछ। यो असारको बेला छ, दिउँसोको समय पनि छ, धेरैजना श्रोता साथीहरू एकदमै आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन। अब यो दिउँसोको समय पनि हो, धेरैजना श्रोता साथीहरू यति बेला खेतबारीमा एकदमै व्यस्त हुनुहुन्छ होइन। मकैको कामहरू चलिरहेको छ, कतिपय ठाउँहरूमा मजाले अब धान रोपाई हुँदैछ, अब कतिपय ठाउँहरूमा चाहिँ अब पानी नपरेको कारणले राम्रोसँग धान रोप्न सकिरहेको छैन। र पनि आज हामी तपाईँको माझमा मिठो मिठो कुराकानी अनि भोला कुसारी गर्ने हामीले जमर्का गरिएको छ। र यति बेला भने आजको लागि पहिलो मित्र टेलिफोन लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुनखानीबाट प्रनिसा तामाङ।

अनि आज बाँकी दिन कसरी बिताउने योजना बनाउनु भएको छ नि तपाईँले? हजुर, घर आइसी काम गरेर आजको बाँकी दिन बिताउनुहुन्छ। ओके, ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर, अधेरी जस्तो जुन बिना भन्नुभयो। ओके, यो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर, धन्यवाद। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सुनखानीबाट, दिपिकाजी हुनुहुन्थ्यो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ है। एकदमै मिठो गीत पनि रोज्नु भएको छ। यदि तपाईँहरू पनि यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। र अहिलेको लागि भने दीपिकाजीले रोज्नु भएको गीत हामी तपाईँहरूको माझमा राख्छौँ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

0: पक्रिनुहोला है साथीहरू, हामी तपाईँहरूको फोन कल लिँदैछौँ। अनि फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट पनि गर्दै गर्नुहोला, कमेन्टहरू पनि हामी लिनेछौँ, तपाईँहरूको कमेन्टहरू पनि हामी प्राथमिकता दिनेछौँ। र यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर दोलखा सैलुङबाट सबिना बमजन भन्नुभयो। हजुर सबिनाजी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ?
1: हामी त बसिरहेको छु, अनि दाई हाम्रो यता गाजर मुला तरकारीहरू रोप्ने भट्टाभट्टी काम छ, आलु खन्ने।
0: आज भोलि चाहिँ कामको सिजन एकदमै चलिरहेको छ है, त्यसो भए तपाईँको ठाउँहरूमा? ओहो ल ठिकै छ, अनि सुनाइदिनुहोस् न, गर्मी चाहिँ कतिको भइरहेको छ नि? हजुर पानी चाहिँ पर्दैछ है आज भोलि? ल ठिकै छ, अनि आज कार्यक्रममा जोडिनु भएको छ, यो समयमा कुन गीत रोजगारीमा पार्न चाहनुहुन्छ नि? हजुर हाम्रो एउटै सपना थियो भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ? ओके ल, अनि हामी गीत राख्नेछौ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद।
1: हजुर अनि मेरो यहाँ घर परिवार सम्पूर्णलाई, दिदीहरू भाइहरूलाई, अनि इर्फुको सलिना छिलाई पनि बिर्सेको छैन है, सम्झिरहेको छु साथी भन्न चाहन्छु।
0: हजुर हजुर, ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सबिना बमजन हुनुहुन्थ्यो है यता दोलखाबाट। सो उहाँले यो बसाईमा कार्यक्रममा कल गर्नुहुँदै कार्यक्रमबाट भने बाई बिसोग्नु भएको छ। यदि तपाईँहरू पनि कार्यक्रममा गीत रोजाइमा पार्न चाहनुहुन्छ भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्ने अनि सुनाउने चाहिँ योजनाका साथ कार्यक्रममा जोडिएको छ। र यति बेला भने प्रमोद खरेलको आवाजमा रहेको गीत राख्ने बेला भइसकेको छ। सो गीतपछि तपाईँहरूको माझमा हामी आउनेछौ, तपाईँहरू भने 9860552525 को माध्यम हुँदै कल गर्दै आउँदै गर्नुहोला।

हजुर, एकदम मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं प्रमोद खरेलको आवाजमा रहेको गीत। यो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरेका छौं 98 60 52 55 25 को माध्यम हुँदै तपाईँहरूले कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ अनि गीत रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मोराङबाट रिदम तामाङ भन्नुभयो। ए रिदम चामलिङ राई। हजुर अनि रिदमजी के गर्दै हुनुहुन्छ यति बेला तपाईँ? हजुर रोपाईको काम एकदमै चलिरहेको छ है? ओके ल, अनि गर्मी कतिको छ? पानी पर्छ कि पर्दैन तपाईँ हुने ठाउँतिर? हजुर भनेको जस्तो पानी चाहिँ परेको छैन है? हजुर हजुर एकदमै एकदमै, अब आज भोलि त खासै पानी पनि परेको छैन गाउँ घरमा, एकदमै यो धान रोपाईको कामहरू पनि एकदमै रोकिएर बसिरहेको छ कि अब अरू बेला भने यति बेलाको धेरै आज जति कामहरू सकिने बेला हो, तर पानी पनि छैन, पानी नभएको कारणले गर्दा चाहिँ यसपालि रोपाईको काम अलिकति धेरै पछाडि परेको छ भनौँ न है। हजुर हजुर, अब त्यस्तै हुनसक्ला, अबको दुई तीन दिन चाहिँ अब पानी पर्ने भनेको छ, ठुलै पानी, अब कि त भने त्यही पानीको मौका छोपेर गर्नु पर्यो, अब सबैजनाको एकैचोटि गर्नु पर्दाखेरि त अलिकति गाह्रै भइहाल्छ नि है। हजुर हजुर एकदमै, अब रोपाई जसरी नै गर्नु परिहाल्यो तर ढिला त भइहाल्छ नै है। हजुर हजुर एकदमै हजुर, हुन्छ, धेरै टाढाबाट कार्यक्रममा जोडिनु भएको छ कामको व्यस्तताका समयमा पनि, अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर गीतको बोल एकचोटि दोहोऱ्याइदिनुहोस् त। हजुर लेकाली मायाको चिनो है। ओके ल हुन्छ, हामी पक्कै पनि गीत राख्नेछौ। सो गीत मार्फत क कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके भन्दै छुटिन्छौँ है त। ओके बाई बाई। साथी हुनुहुन्थ्यो रिदम चामलिङ राई हुनुहुन्थ्यो है यता मोराङबाट, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। लेकाली मायाको सिनो भन्ने बोलको गीत एउटा रोज्नु भएको छ, सो गीत हामी राख्नेछौ है। यदि तपाईँहरू पनि कार्यक्रममा गीत रोज्न चाहनुहुन्छ, रमाइलो मिठा गीतहरू, समय सान्दर्भिक गीतहरू रोज्न चाहनुहुन्छ भने कल गर्दै जोडिनु होला, हामी तपाईँको फोन कल लिने अनि मिठो कुराकानी गर्ने भनेर चाहिँ कार्यक्रममा जोडिएको छ। र अहिलेको लागि भने हाम्रो रिदमजीले रोज्नु भएको एकदमै मिठो रमाइलो गीत हामी राख्छौँ, गीतपछि तपाईँहरूको माझमा आउनेछौँ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदम मिठो अनि रमाइलो गीत रहेको थियो है। यस्तो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु है, र तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98 60 52 55 25 को माध्यम हुँदै तपाईँहरूले कार्यक्रममा गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ अनि सँगै साथीहरूलाई पनि सम्झिन सक्नुहुनेछ है। त हामीले कमेन्ट तर्फ पनि लाग्छौँ है, साथीहरूको कमेन्टहरू पनि प्राप्त भएको छ। सरस्वती श्रेष्ठजीले नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभ दिन। अनि लेख्नु भएको छ सम्झना सबैमा भन्नुभएको छ है, कुमारी योङहाङ लवाती हुनुहुन्छ, सो उहाँलाई पनि धन्यवाद छ। अनि हेलो हाई गुड आफ्टरनुन सर, नमस्कार एन्ड विश यू टु अल फ्रेन्ड भन्नुभएको छ। देवहाङ राई हुनुहुन्छ है, देवनजीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु देवनजीलाई। र यति बेला हामी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हेलो नमस्ते, हेलो नमस्कार, नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धादिङबाट बिमला तामाङ भन्नुभयो। हजुर बिमलाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि धादिङतिरको खबरहरू के छ, कतिको गर्मी छ, के कामहरू चलिरहेको छ आज भोलि सुनाइदिनुहोस् न। ए अनि धादिङतिर यो धान रोपाई कोदो रोपाईको कामहरू हुँदैन र? ए हजुर धान चाहिँ रोप्दैन, कोदो कोही कोही ठाउँमा चाहिँ रोपिन्थ्यो है। ओहो अनि अन्न बाली चाहिँ के लाउनुहुन्छ त त्यसो भए त सबै कामहरू खासै हुँदैन रहेछ। ए मकै चाहिँ हुन्छ? ए हजुर हजुर, पहिलादेखि नै रोप्ने चलन चाहिँ थिएन है। ओके ल, अनि आजको मौसम कस्तो छ तपाईँको गाउँ ठाउँमा? हजुर हाम्रो यता सिन्धुपाल्चोकतिर यति बेलाको समयमा चर्को घाम लागिरहेको छ, एकदमै गर्मी छ भनौ न है। हजुर हजुर एकदमै हो नि, अब यति बेला त धेरै ठाउँहरूमा हाम्रो यतातिर चाहिँ बेसरी गर्मी छ, तपाईँहरूको धादिङतिर बरु अलिकति कम रहेछ भन्नुभयो है। ओके ल, अनि आज बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ नि तपाईँले? ए गोठालो जानुहुन्छ, ओके ल ठिकै छ, गोठालो गर्नुहोस् राम्रोसँग है त। ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर मर्यो भनिदिनु भन्नुभयो। ओहो ल हुन्छ, हामी गीत राख्छौँ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके बाई बाई। साथी हुनुहुन्थ्यो बिमला तामाङ हुनुहुन्थ्यो, यता धादिङबाट हुनुहुन्थ्यो, सो हामीलाई फोन गर्नुभएको थियो उहाँले है। र प्रमोद खरेलको आवाजमा रहेको मर्यो भन्दिनु भन्ने बोलको गीत रोज्नु भएको छ।
र यस्तै मिठो गीतहरू सुन्न चाहनुहुन्छ, अब सबैको आफ्नो रोजाईको गीतहरू हुन्छ होइन, कतिपय साथीहरूलाई आधुनिक गीतहरू धेरै मनपर्छ, अनि यति बेला असारको बेला छ, कतिपय साथीहरूलाई चाहिँ एकदमै असारी सम्बन्धी गीतहरू होइन मजाले सुन्न मन लाग्छ, अनि कतिपय साथीहरूलाई यो गर्मी पनि बेसरी छ होइन, गोठालो गर्ने अनि अन्य विभिन्न कामतिर व्यस्त हुनुहुन्छ, यो समय सन्दर्भ अनुसारको गीतहरू सुन्न मन लाग्छ होइन, सो कारणले यदि तपाईँहरूलाई पनि यस्तै मिठो गीतहरू सुन्न चाहनुहुन्छ मन लाग्छ अनि कार्यक्रममा चाहिँ गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो यो प्रोग्राममा चाहिँ कल गरेर जोडिन सक्नुहुनेछ, त्यसको लागि 9860525525 कल गर्दै जोडिँदै गर्नुहोला, अहिलेको लागि भने यो मिठो गीत तपाईँहरूको लागि, तपाईँहरू भने यो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदम मिठो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 MHz कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ र हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू हामीले प्राप्त गरिरहेको छ। सो साथीहरूको कमेन्टतर्फ लाग्न चाहन्छु। यदि कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै तपाईँहरू कार्यक्रममा जोडिन पाउनुहुनेछ। र कमेन्ट गर्नु भएको छ, साथीहरूको कमेन्ट छ। ल है दर्शन नमस्ते हजुर, के छ खबर? सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत भन्नुभएको छ। घर चाहिँ दाङ तुलसीपुर। कार्यक्रम मजाले सुन्दैछु र हेर्दैछु। कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना छ है भन्नुभएको छ। कर्णप्रिय केसीजीलाई पनि धन्यवाद छ। अनि दर्शन नमस्ते सबैलाई, म रिदम छाम्लिङ राई मोराङबाट है त भन्नुभएको छ। रिदमजीलाई पनि विशेष धन्यवाद छ, उहाँले हामीलाई कमेन्ट पनि गर्नुभएको छ, साथमा हामी कुराकानी पनि भइसकेको छ है, कल पनि गर्नुभएको थियो। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सञ्चालक आइसिंहजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुरको चौदण्डी गढी नगरपालिका 8 बेलटार राईचोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम हेलम्बा एफएम 89.6 MHz सुन्दैछु नि भन्नुभएको छ। यो मिठो मायाको लागि विशेष धन्यवाद छ हाम्रो टेक बहादुर पुमाजीलाई है, अत्यन्तै मायाका साथ सुन्नुहुन्छ टाढा भए पनि अनलाइनको माध्यमबाट। र त्यसै गरी अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ, हेलो नमस्ते, के छ हजुरको खबर? खाजा लिनु भयो त? म पनि सुन्दैछु ल। सबैजनालाई असार 15 शुभकामना भन्नुभएको छ बिमला तामाङ हुनुहुन्छ। धन्यवाद छ बिमलाजीले पनि है मिठो कमेन्ट गरिदिनु भएकोमा, तपाईँले पनि शुभकामना। अनि लेख्नु भएको छ, हेलो दादा सेवा सुमुना सेवाहरू, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला। सुन्दैछु फेसबुक लाइभबाट नेपाल घर पाँच थर फिरिम हालको विधबाट जुनिता चामलिङ भन्नुभएको छ। अब बज्ने गीत सुनाउनु पर्दा साथीहरूमा जीवन फेभन दिलसा राई भावना मगर दुर्गा कटुवाल निर्दोष छेमा अनि त्यसै गरी जीवन सुन्दास रामकुमार लिम्बू बसन्त श्रेष्ठ राजन रञ्जना बाहिङ राई लुम्बिनी सज्जा लिम्बुनी सज्जा किराती अञ्जना अञ्जली श्रेष्ठ अनि सानुमाया शेर्पा अभागी सृजना मिडिया प्रेमी निमु शेर्पा अनि मेरो प्यारो मान्छे तिमी दिलदुखी रियाको लागि अनि सुमिता लिम्बुखिम यखाको लागि अनि युनिस तामाङ अनि सिस्टर रिमा थामी एलोन ओइस राई त्यसै गरी अनमोल छेत्री अनि राजा बाबु कुलुङ लगायत सम्पूर्णको लागि भन्दै छुटिन चाहन्छु। ओके बाई बाई भन्नुभएको छ। सो मिठो कमेन्टको लागि जुनिताजीलाई धन्यवाद गर्न चाहन्छु। अनि यो सँगै यति बेला टेलिफोन लाइनमा कोही साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते नमस्ते, साथमा गुड आफ्टरनुन। ल असार 15 तपाईँलाई धान दिवसको शुभकामना। ओके ल, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर हजुर, हजुर एकदम एकदम पक्कै पनि। हजुर हाल खबर एकदमै ठिकै छ, चर्को चर्को घाम लागिरहेको छ, गर्मी बेसरी बढ़िरहेको छ र अरू त सबै ठिकै छ, राम्रो रमाइलो छ भनौँ न है। अनि तपाईँ लगायत हाम्रो बलेफीतिरको सुनाइदिनुहोस्, असार कतिको लागिरहेको छ? हजुर मकै सुक्यो, हेर्नुहोस् अब खासै पानी परेको पनि छैन अनि गाह्रो। हजुर हो नि, अब अहिले धमाधम काम गर्ने बेलाको समयमा पानी परेन, त्यो हुनाले गाह्रो बनाएको छ।
1: हजुर भर्खर अलिअलि सास हालेर पानी लगाएर के गर्नु है, अब पानी परेको दिन रोक्न पाइन्छ कि भन्ने आज चाहिँ पानी चाहिँ पर्न त पर्छ भनेर संसारले चाहिँ भने भने गरेर सुनाउँछ है, पानी चाहिँ पर्दैन पर्दैन भने पनि बिहान भरि 2000 परिसकेको
0: हजुर
1: अलिअलि छिटो हुन्छ अनि अहिले यस्तो घाम चर्किरहेको छ है भाइ, यहाँ त अनि त्यस्तो हो नि त्यहाँतिर त्यस्तो गरिन्छ भन्छ भने यहाँ त के
0: हजुर हो नि एकदम एकदमै अब भोलिदेखि चाहिँ पानी पर्छ होला भन्ने कुरा छ समाचारहरूमा चाहिँ धेरै नै कुराहरू आइरहेको छ तर दिनानुदिन चाहिँ अब गर्मी बढ़िरहेको छ तर पानी चाहिँ परेको छैन हजुर हो नि अब सबै कुरो विस्तारै समय अनुसार थाहा हुने हो तर पनि अब यो खेती किसानी गर्नेको लागि यो समयमा पानी नपर्दाखेरि चाहिँ धेरै दुःख हुने नि हजुर हजुर एकदमै हो नि यो सबै ठाउँमा यस्तै नै छ पक्कै पनि आशा गरौँ अब छिटो नै पानी पर्नेछ भनेर है हजुर हुन्छ ल अनि आज कार्यक्रममा जोडिनु भएको छ यो समयमा कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ हजुर एकदमै हो नि हजुर चलेको चाहिँ लगभग भर्खर भर्खर नै भनौ है अब प्रोग्राम चाहिँ अलिकति ढिला नै भयो हजुर प्रोग्रामहरू चाहिँ हिजोबाट चल्न सुरु भएको हो है हजुर हजुर हजुर हजुर हाम्रो यतातिर पनि त्यस्तै नै छ मौसम एकदमै गर्मी छ त्यो हुनाले अब खासै भनेको कामहरू पनि कुनै पनि भएको छैन त्यो हुनाले अब सबैजना पानीको आशमा र पानीको पर्खाइमा नै हो है हजुर हस् हुन्छ हामी असारे भाका मिठो भाका राख्नेछौ अनि यो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि तपाईँ ओके भाइ भाइ साथी हुनुहुन्थ्यो मखमलीजी हुनुहुन्थ्यो है यता बलेफीबाट, सो उहाँलाई धन्यवाद गर्न चाहन्छु। र अन्तिममा कमेन्टहरू केही कमेन्टहरू प्राप्त भएको छ साथीहरूको। हेलो गुड आफ्टरनुन नमस्ते हजुर भन्नुभएको छ इस्माइल अलिसा राणा हुनुहुन्छ, एकदमै यो मिठो कमेन्टको लागि धन्यवाद छ तपाईँलाई। अनि हेलो नमस्ते धेरै पछि सुन्दैछु मिस यु अल भन्नुभएको छ माया लामा, सो उहाँलाई पनि धन्यवाद छ। अनि मिस यु सबैजनाको लागि भन्नुभएको छ सुची डन हुनुहुन्छ, सो धन्यवाद छ तपाईँले पनि। अनि हेलो नमस्ते म पनि सुन्दैछु है पास्ती मिस यु प्यारी विमला तामाङ भन्नुभएको छ, निकी तामाङजीलाई पनि धन्यवाद गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा जोडिनु भयो सम्पूर्ण श्रोता साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि आज कल लगाउनु भयो कल लागेन र कल उठेन भनेर पनि उदास हुनुहोला, भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा तपाईँहरूले हामीलाई मिठो मिठो मेसेज गर्नुहुने कमेन्ट गर्नुहुने साथीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। अनि प्राविधिक कक्षबाट अनि सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजु भाइ दिदी बहिनीहरूप्रति हार्दिक आभारसँगै धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र आजको लागि पनि प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
5: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
6: पाजी, थोड़ा जकलो, थोड़ा जकलो। हाँ हाँ हाँ, अरे वाह, रुको, बहुत बढ़िया, बहुत बढ़िया। अरे वाह भाई वाह, की जोड़ी है यार, गुड।
7: ध्वनि, तू कहाँ गुम हो जाती है? तू भी चलना हमारे साथ,
6: आइए आइए,
7: सनसेट पॉइंट तक फोटो खिंचाना।
8: नहीं, मुझे नहीं आना तुम्हारे साथ ऊंची ऊंची फोटो सेशन में। आज से ही, जस्ट मी।

0: बने पानी पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: अब किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 13 27।
3: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
6: हाम्रा सेवाहरू:
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
3: मायाको चिनो,
6: मेडल,
3: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
6: मेटल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
6: कन्ट्याक्ट नम्बर 9841924274।
7: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Sultara Shanga Chowdhury Nagar Palika 5, Singapore. Email: hotelaruniko@gmail.com. Contact: 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chowtara Shanga Chowdhury Nagar Palika 5, Singapore.
8: In the mix.
9: Hi, this is Britney Spears.
10: It's what up, this is Jay-Z.
11: This is Jennifer Lopez.
8: The mix.
12: 89.6 FM.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। सुवागढीमा मालवाहक सवारी साधन आवाजावतमा रोक, जमिन बाँझो राख्ने प्रविधि अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान। मूल्याङ्कनमा अब्बल बन्न सभामुख करियालको सांसदलाई आग्रह, भोलि देशभर एकैसाथ वर्षा हुने सावधानी अपनाउन आग्रह। मन्त्री सेनाको मृत्यु सयौं सर्वसाधारण घाइते र विश्वविजेता दावेदार केटोले अन्तिम 16 बाटे बाहिरिने, रोनाल्डो र मेस्सीको भेट फाइनलमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपालको उत्तरी नाका रसुवागढ़ी स्थित मितेरी पुलबाट 2 दिनका लागि सार्वजनिक मालवाहक सवारी साधनका आवाज जावतमा रोक लगाएको छ। अघिल्लो वर्षको असार 24 गते आएको लेहेन्दे खोला नदीले पक्की पुल भगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो। उक्त बेलीब्रिजबाट आगामी वर्ष याममा सवारी साधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानस सरोवर कैलाशका यात्रुलाई भने आवाजावतमा कुनै असहज नहुने प्रजीय पन्थीले स्पष्ट पार्नुभयो। पाँचपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट क्षेत्रमा प्रस्तावित ढुङ्गा खानी सञ्चालनको प्रक्रिया स्थानीयवासीको कड़ा विरोधका कारण विवादमा परेको छ। हिमालयन स्टोन प्रालीले ग्रेनाइट ब्लक उत्खननका लागि खानी विभागबाट अनुमति प्रक्रिया अघि बढ़ाएपछि गरिएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन आईईई सम्बन्धी सार्वजनिक सुनवाई स्थानीयले बहिष्कार गरेका थिए। कम्पनीले असार 8 गते सूचना प्रकाशित गरी सार्वजनिक सुनवाई आयोजना गरेको भए पनि थाङपाल कोटे, थाङपाल धाप र गुन्साका स्थानीय ठूलो संख्यामा उपस्थित भएर खानी सञ्चालनको विरोध गरेका हुन्। स्थानीयले आईईई प्रक्रिया नै अघि बढ़न नदिने अडान समेत व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार प्रस्तावित खानी सञ्चालन भए थाङपालकोटको बस्ती नै उच्च जोखिममा पर्ने, गाउँको पहिचानसँग जोड़िएको प्राकृतिक ढुङ्गा तथा सम्पदा नष्ट हुने, खानेपानीका मुहान र पोखरी सुक्ने तथा जैविक विविधतामा गम्भीर असर पर्नेछ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 23 राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कृषिलाई आधुनिक व्यावसायिक र आकर्षक पेशाका रूपमा विकास गर्न सके, विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। उहाँले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव परेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार, कृषक तथा सरकारवाला पक्ष जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता औलाउनुभयो। यस वर्ष राष्ट्रिय धान दिवस जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले जनताको मूल्याङ्कनमा अव्वल हुने गरी आफ्नो गतिविधि अघि बढ़ाउन सांसदलाई आग्रह गर्नुभएको छ। संघीय संसद सचिवालयले सिंहदरबारमा आजदेखि सांसदका लागि आयोजना गरेको 2 दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लाखौं मतदाताको विश्वास जितेर संसदमा पुगेका सांसदले जनताको अपेक्षा अनुसार जिम्मेवारी व्यवहार गर्नुपर्ने बताउनुभयो। सभामुख अरियालले सांसदहरूबीच राम्रो कानून निर्माण, अनुकरणीय व्यवहार र प्रभावकारी प्रस्तुतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड़ दिनुभयो। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि देशभर एकैसाथ वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवायुयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशैभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा असार 5 मा कोशीबाट मनसून भित्रिएको थियो। आइतबारदेखि नै वर्षाका गतिविधि बढ़ेका छन्। यो गतिविधि भोलि र पर्सि देशैभर फैलिने र एकैसाथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनुभयो। महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाड़ी भूभागमा वर्षासँगै हावाहुरीको उच्च जोखिम रहेकालाई सावधानी अपनाउन समेत भनेको छ। विदेशको खबर। पाकिस्तानले अफगानिस्तानमा सैन्य हमला गर्दा 29 जनाको मृत्यु भएको छ भने सयौं सर्वसाधारण घाइते भएका छन्। हमलामा परि मृत्यु हुनेमा अधिकांश बालबालिका र महिलाहरू रहेको बताइएको छ। अफगानिस्तानको कुनार प्रान्तको पूर्वी भाग र दक्षिण पूर्वी अफगानिस्तानको पंक्तिया र पत्तिका प्रान्तका चनाकानी र ज्ञान जिल्लामा हमला भएको हो। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अतलाउ उल्लाह तराहले यस वर्षमा सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन्। हेलम्बु खबरमा अब खेलकुदको खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक भएको छ। समूह चरणका 72 खेल सकिँदा 12 समूहबाट नकआउटमा पुग्ने 32 टीमको टुङ्गो लागेको छ। तालिका अनुसार जुन 28 तारीकको आइतबार लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलमा नकआउट चरणको शुरूआत हुनेछ। नकआउटको समीकरण अनुसार बलिया राष्ट्रले राउण्ड अफ 32 औसत टीम पाएका छन् भने नकआउटको राउण्ड अफ 16 भने रोचक हुने देखिएको छ। विश्वकप विजेता जितिसकेका र दावेदार राष्ट्रहरू राउण्ड अफ 16 विश्वकपबाट बाहिरिने समीकरण देखिएको छ। हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। मालवाहक सवारी साधन आवाजावतमा रोक, जमीन बाजो राख्ने प्रविधि अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान। यांगनमा बल बन्न सभामुख हरियालको सांसदलाई आग्रह, भोलि देशभर एकैसाथ वर्षा हुने सावधानी अप्नाउन आग्रह। सेनाको मृत्यु संयुक्त सर्वसाधारण घाइते र विश्वविजेता दावेदार टोली केही टोली अन्तिम छोराबाट बाहिरिने। लम्बो खबर अहिलेको लागि सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। एथिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। नमस्कार।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेठी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
1: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31 प्रोपाइटर मेनुका कार्की ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो

0: it. Just a minute. We'll return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
3: चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com। कन्ट्याक्ट 0116206 9860982293। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
4: कतासम्मको यात्रा हो मित्र?
5: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
4: ए आमा हो साङ्गो बरु, बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
5: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
1: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दे चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98 49 13 27।
6: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
8: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
6: मायाको चिनो,
8: मेडल,
6: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
8: कन्ट्याक्ट नम्बर 9841924274।
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, आत्मनिर्भर बनाऊ।
1: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
7: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली डबली

हेलो, नमस्ते नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन कार्यक्रम प्रतिभाको डबली सुन्दै हुनुहुन्छ यति बेला तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु म कार्यक्रम भ्रष्टता अन्जु अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र आईसिंह तामाङ हुनुहुन्छ है। कार्यक्रम प्रतिभाको डबली लिएर आज पनि यहाँहरूको माझमा हामी आइसकेका छौं होइन। सो सोमबारको बसाईमा छौं, अपराह्नको समय छ, एकदमै गर्मी भइरहेको छ है, गर्मी बढ़िरहेको छ। विशेषतः आज असार 15 परेको छ, मेन कुरा होइन, एकदमै रोपाई सकिएर होइन। सो आज चाहिँ दही चिउरा खाने विशेष धान पर्व है सो परेको छ। सम्पूर्ण सबैजनालाई चाहिँ शुभकामना पनि भनेर भन्न चाहन्छु। अब कहीँ कतै अब सिँचाइ हुने ठाउँतिर त अब रोपाई भयो होला नि होइन, सिँचाइ नहुने ठाउँतिर त अझै अब आकाशको पानी कुर्नुपर्ने ठाउँमा त अझै रोपाई हुन सकेको छैन है। त्यसले गर्दा एनिवे पानी पर्छ, अब भोलि र पर्सि पानी पर्छ भन्ने जानकारी हामीले पाएका छौँ। पक्कै पनि आशा छ पानी परोस् होइन, तपाईँ हाम्रो रोपाई गर्न सकियोस् होइन। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली यहाँहरूकै घर आँगनमा गुन्जिसकेको छ, तपाईँ हाम्रै कार्यक्रम प्रतिभाको डबली। त्यसै गरेर हेलम्बा एफएम 89.6 मेगाहर्ज www.helambaefm.com.np लगइन गरेर पनि तपाईँलाई अनलाइन वेबसाइटबाट सुन्न सक्नुहुनेछ। हाम्रो पात्र एप सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र सुन्दै राख्नु भइरहेको छ। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबलीमा हामी तपाईँहरूसँगै कुराकानी गर्छौं। विशेषतः कार्यक्रम होइन फोन इन कार्यक्रम भएको कारणले फोन कलहरू नै लिने जमर्को हामीले गर्छौं, अनि त्यसै गरेर तपाईँहरूले फोन कलबाट आफ्ना प्रतिभाहरू फोन गरेर तपाईँभित्र भएका ती प्रतिभाहरूलाई राख्न सक्नुहुनेछ है। कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू गर्न सक्नुहुनेछ। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर हामीलाई तपाईँ सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने पनि होइन, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा तपाईँले आफ्ना होइन कमेन्टहरू छोड्न सक्नुहुनेछ। रचनाहरू छन् भने पनि लेखेर तपाईँले छोड्न सक्नुहुनेछ है साथीहरू भन्छु। त्यसै गरेर आज चाहिँ तपाईँले कार्यक्रममा फोन गरेर आउनुपर्ने नम्बर रहेको छ 97 48 26 69 80 को माध्यम हुँदै तपाईँ आफ्ना प्रतिभाहरू राख्नका लागि व्यवसायमा आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला। यति बेला कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीतद्वारा

माझमा राख्यौं एकदमै मिठो गीत गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ तपाईँले। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। कार्यक्रमको व्यवसायमा तपाईँ होइन सहभागी जनाउन सक्नुहुनेछ, प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ। 011-26-282 चाहिँ तपाईँहरूको लागि एकदमै हामीले बन्द गरेका नम्बर है, सो त्यस्तै गर्दाखेरि नम्बर चाहिँ होइन जो लागिरहेको छैन तपाईँ हाम्रो फोन कल कुराकानी भएको छैन है, 011-26-282 चाहिँ आउन सक्नुहुनेछ। 97-48-26-62-79 चाहिँ हामीले यहाँहरूको लागि एकदमै खुला गरेका नम्बर है, 97-48-26-62-79 तपाईँहरूको लागि नम्बर खुला छ। सो माध्यम हुँदै आफूभित्र भएका प्रतिभाहरू तपाईँ राख्नको लागि आउन सक्नुहुनेछ, एकदमै नम्बर खुला छ, आउँदै गर्नुहोला पनि भन्छु। यो दिउँसोको समय विविध काम धन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला, घर घर आइसी काम खेतबारीको काम अन्य विविध काम धन्दाहरूमा हुनुहुन्छ होला होइन, जहाँ जस्तो अवस्थामा रहनु भए पनि हुनुभए पनि आफ्नो ख्याल गर्दै आफ्नो केयर गर्दै हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुनेछ भन्ने मैले एकदमै आशा र अपेक्षा सो राखेकी छु। त्यसै गरी यति बेला चाहिँ फोन लाइनमा साथी होइन सो हुनुहुन्न आउन सक्नुहुनेछ, फटाफट फोन डायल गर्दै आउनुहोला। 97-48-26-62-79 है तपाईँहरूको लागि हामीले नम्बर खुला गरेका छौं। अनि त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने पनि तपाईँले कहाँ कहाँ कि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा पनि आफ्ना कमेन्टहरू छोड्न नभुल्नुहोला साथीहरू भन्छु होइन, एकदमै नम्बर खुला छ। 97-48-26-62-79 को माध्यम हुँदै तपाईँ प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ भन्छु होइन। त्यसै गरेर यति बेला फेरि पनि हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

चरी चट्टपरी होइन सो खोला तिरै तिर होइन सो भन्दै थियो चिरी च्याट्टपरी माया खोला तिरै तिर यस्तै यस्तै भन्दै थियो गीतले. गीतपछि पुनः उपस्थित भइसकेका छौ. सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम प्रतिभाको डबली है. नम्बर एकदमै खुला छ. जति पनि रेडियो सुनेर बस्नु भएको साथीले कार्यक्रममा फोन डायल गर्दै हुनुहुन्छ अथवा लगाउँदै हुनुहुन्छ भने तपाईँहरूको लागि नम्बर खुला गरेका छौं. 97 48 26 65 89 80 को माध्यम हुँदै तपाईँ प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ.

साथीले पनि सहभागिता जनाउनु होला भन्छु है। ल्यान्डलाइनमा चाहिँ अलिकति प्राविधिक गडबडीको कारणले गर्दाखेरि तपाईँ हाम्रो फोन कनेक्सन हुन सकिरहेको छैन है। अब कतिपय साथीहरूलाई थाहा भएको नम्बर होइन, सो कनेक्सन हुन सकिरहेको छैन। एनिवे तपाईँहरूको लागि मोबाइल नम्बर खुलाएको छु मैले 97 48 26 65 89 80 को माध्यम हुँदै चाहिँ तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि यो व्यवसायमा आउन सक्नुहुनेछ। यो अपरान्नको समय छ, सुनिराख्नु भएको छ कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई होइन सुनेर साथ दिन सक्नुहुनेछ। यहाँ सम्पूर्ण सबैजनाले सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर तपाईँले चाहिँ लाइभहरू हेर्दै हुनुहुन्छ भनेदेखि पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा होइन सहभागिता जनाउनु होला। आफ्ना रचनाहरू छन् भने पनि लेखेर छोड्नु होला, तपाईँका रचनाहरूलाई पनि एकदमै हामीले चाहिँ स्थान दिनेछौ होइन। भन्दै गर्दा तपाईँहरूको लागि हामीले नम्बर खुला गरेका छौ 97 48 26 65 89 80 एकदमै नम्बर खुला छ, आउँदै गर्नु होला साथी भन्छु है। सो साथी चाहिँ आउनु भएको छैन है, सो नम्बर एकदमै खुला छ, कतिपय साथीहरूलाई अब थाहा नभएको पनि हुनसक्छ है। 97 48 26 65 89 80 यारको लागि नम्बर खुला छ, सो माध्यम उदय आउँदै गर्नु होला साथी भन्छु। फेरि पनि एकदमै मिठो गीत राख्छौँ, गीतपछि सकेसम्म फोन कल लिन्छौँ, नत्र भने पनि साथीहरूको होइन सो कमेन्टहरू लिनेछु। यति बेला राख्छौँ एकदमै मिठो गीत।

0: हजुर, हामीले कार्यक्रममा राख्यौं एकदम मिठो गीत पछि पुनः उपस्थित भइसकेका छौं। यति बेला 011/2182 बाटो हुँदै कोही मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार। हजुर नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? हजुर, काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ है। के छ हाल खबर मायाजी?
1: हजुर दिदी, मलाई एकदमै आरामै कुशल छु भन्नुपर्छ, अनि धेरै महिना बसि बोल्नु भएको छ, एकदमै खुसी लागेको छ भन्नुपर्छ। अनि कार्यक्रम चाहिँ हिजोदेखि सुरु गर्नु भएर दिदी?
0: हजुर, एकदमै हिजोदेखि नै भन्नुपर्छ मायाजी। अनि के छ रोपाईहरू, के कस्तो हुँदैछ सुनाउनुहोस्।
1: रोपाईहरू मजाले छ दिदी, पानी राम्रोसँग परेको छैन, बिहान चाहिँ परेको थियो, अहिले चाहिँ त्यसको चाहिँ एकदम घाम लागिरहेको छ भन्नुपर्छ है। अनि चौतारतिर कस्तो छ सुनाउनु?
0: हजुर, यता पनि तपाईँले जस्तो भन्नुभयो त्यस्तै भनौँ है। सो बिहान चाहिँ अलिअलि पानी परेको थियो, अहिले चाहिँ मजाले गर्मी नै छ भन्नुपर्छ। ओके, कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ माया। अनि आज प्रतिभा के सुनाउनुहुन्छ?
1: म गीत गाउन प्रयास गर्छु नि है दिदी,
0: गन्ती गर्छौँ गन्ती पछि है त। सुरु गर्नुहोस्।

0: यति नै भन्नुभएको छ है दिदी।
1: हजुर, सपनीमा तिमीलाई देखे कराएको याद आयो होइन त? हजुर, कार्यक्रममा फोन गर्नुभयो। आफ्टर लङ टाइम पछि एकदमै मिठो प्रतिभा सुनाउनु भयो माया, यहाँलाई प्रतिभाको लागि सो धेरै धेरै धन्यवाद है त। हो र, होइन ठिकै छ, अब अहिलेलाई यस्तैमा काम चलाऊ होइन।
0: हजुर,
1: अब पछि भनेको फेरि मिल्दै जान्छ, भइहाल्छ नि होइन र माया।
0: हजुर हजुर, अनि प्रतिभाको डबली नआएको त कति दिन भइसक्यो, अनि त्यही भएर भोइस नै बिग्रियो दिदी।
1: होइन ठिकै छ हजुर, अब के गर्नु हजुर, यस्तै प्राविधिक गडबडले गर्दाखेरि आइएन होइन, आउन सकिएन। अवश्य निरन्तर ल्याउने हामीले जमर्को गरेका छौँ, तपाईँहरूको भोइस निखारिँदै जान्छ, चिन्ता नगर्नुहोस् है त। ओके, प्रतिभाको लागि माया हजुरलाई धेरै धेरै धन्यवाद, आउने दिनहरूमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने हामी छोड्छौँ। ओके बाई। हजुर, यति बेला हुनुहुन्थ्यो माया होइन, सो उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूकै हो, तपाईँहरूले होइन 97-48-26-65-79 लागि हामीले नम्बर खुल्ला गरेका छौँ। सो माध्यम हुँदै आउँदै गर्नुहोला साथी भन्छु। यति बेला चाहिँ एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्यौँ एकदमै मिठो गीत गीतपछि पुनः स्वागत गर्न चाहन्छु। यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार।
1: हेलो दिदी, दर्शन नमस्ते।
0: हजुर दर्शन, नमस्ते, नमस्कार। हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ? हजुर बतासे भुसलुङबाट कृष्णजी बोल्दै हुनुहुन्छ है, के छ हालखबर, सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै आरामै छु भन्नुपर्छ दिदी। दिदी हजुरलाई के कस्तो छन् दिदी?
0: हजुर मलाई पनि एकदम ठिकै छ, सन्चै छु आरामै छु भन्नुपर्छ। अनि आज भोलि के गर्दै हुनुहुन्छ, केमा व्यस्त बिजी हुनुहुन्छ कृष्णजी?
1: आज भोलि भन्नुपर्दा यस्तै अब घर घरैसी कामहरूमै बिजी जस्तै भन्नुपर्छ है दिदी।
0: हजुर घर घरैसी कामहरू चलिरहेछ। अनि रोपाईहरू के भइरहेछ?
1: रोपाईहरू पनि लगभग लगभग दिदी, आज भोलि चाहिँ अलि पानी नपरेको अवस्थाले गर्दा रोपाईहरू चाहिँ त्यति चलेको छैन भन्नुपर्छ। अब अरू त सबै अब रोपाईहरूको तयारी भइसकेको छ भन्नुपर्छ है दिदी।
0: अनि आज अब असार 15 दही चिउरा खानुभयो कि खानु भएन?
1: ए पक्कै पनि भन्नुपर्छ दिदी, दही चिउरा खाएर एकदम रमाइलो गरेर आफ्नै घरतिर बसेर यसो दिदी हजुरको आजदेखि प्रोग्राम सुरु भएछ, अनि यसो प्रोग्राम सुन्दै अनि दिदी यसो कलकाई गर्दै बसिरहेको भन्नुहोस् है दिदी।
0: ओके कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ साथी, अनि साथीभा के सुनाउनुहुन्छ धेरै दिनपछि होइन सो कार्यक्रममा?
1: दिदी अब धेरै दिन पछाडि चाहिँ एउटा थोरै अब यसो अब धेरै दिन भयो दिदी हजुरकोमा यसो प्रोग्रामहरूमा कल गर्न नपाएको, अब चाहिँ यसो बिजी व्यस्तको कारणले गर्दाखेरि थोरै यसो गीत गाउँ कि जस्तो लागिरहेको छ, थोरै प्र्याक्टिसहरू छ दिदी है त।
0: हस् हामी गन्ती गर्छौँ, गन्ती पछि है त।
1: ओके
0: सुरु गर्नुहोस्।
1: बिहारी अली हो र पर नारी फुला हरी फुला कमलको फुल भने राति पौला, बिहारी अली हो र पर नारी फुला हरी फुला कमलको फुल भने राति पौला, बिहारी कालो टोलो पछाडी बेलबटम बेलबटम कुरो बुझ मायाले खेल खतम, ए बिहारी कालो टोलो पछाडी बेलबटम बेलबटम कुरो बुझ मायाले खेल खतम, बिहारी माया तिम्रो एक हो र दुरीले

0: पछाडी बेलबटाम बेलबटाम कुरो बुध मायाले खेल खतम तिहारी कालो तलो पछाडी बेलबटाम बेलबटाम कुरो बुध मायाले खेल खतम ए कुरो बुध मायाले खेल खतम यति नै भन्नुपर्छ है दिदी।
1: हजुर, कुरो बुझौँ मायाले खेल खतम होइन त
0: पक्कै पनि भन्नुपर्छ है त दिदी। कुरो बुझे पछाडि त अनि खेल त खतम भइगयो नि होइन त दिदी।
1: पक्कै पक्कै पक्कै, एकदमै मिठो लगभगका गुनगुनाउनु भयो, सुमधुर आवाजमा मिठो प्रतिभा राख्नुभयो। प्रतिभाको लागि कृष्णजी हजुरलाई पनि धेरै धेरै धन्यवाद है त।
0: थ्याङ्क यू दिदी।
1: ओके, आउने दिनहरूमा कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला साथी। आजको लागि भने हामी छोड्छौँ। ओके, बाबाई
0: बाबाई दिदी।
1: हजुर, यति बेला हुनुहुन्थ्यो साथी, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ होइन प्रतिभा राखेर छुटिसक्नु भएको छ। यसै गरी आउन सक्नुहुनेछ 97 48 26 65 79। हामीले यहाँको लागि एकदमै नम्बर खुला गरेका छौ। नयाँ पुराना सम्पूर्ण साथीहरू आउँदै गर्नुहोला भन्छु होइन। अपरान्नको समय छ, एकदमै तपाईँहरूको लागि हामीले फोन नम्बर खुला गरेका छौ 97 48 26 65 79 है साथीहरू। नयाँ पुराना सम्पूर्ण साथीहरू आउँदै गर्नुहोला। अनलाइन वेबसाइटबाट हामीलाई सुन्दै हुनुहुन्छ भने पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि त्यसै गरेर तपाईँले होइन त्यसै गरेर हामीलाई चाहिँ फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भनेदेखि पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला साथीहरू। भन्छु रचनाहरू छन् भने पनि लेखेर छोड्नुहोला। यति बेला भने गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले कार्यक्रममा राखेम एकदमै मिठो अनि रमाइलो यो गीत गीतपछि फेरि पनि उपस्थित भइसकेका छौँ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको डबली सिन्ध पालचुक उताबाट सुन्दै हुनुहुन्छ है। कार्यक्रममा चाहिँ तपाईँकै फोन कलहरू नै हामीले लिइरहेका छौँ है। सो कार्यक्रम चाहिँ हिजोदेखि सञ्चालनमा आएको छ, जसले गर्दाखेरि पनि अब साथीहरूको पर्याप्त मात्रामा फोन कलहरू चाहिँ हामीले लिन सकिरहेको छ होइन। सकेसम्म तपाईँहरूको फोन कलहरू नै लिने हामीले जमर्को गरिरहेका छौँ होइन। 97 48 26 65 89 चाहिँ एकदमै तपाईँहरूको लागि फोन कल छुटाएका छौँ है। केही दिनको लागि ल्यान्डलाइन नम्बरमा चाहिँ अलिकति प्रब्लम भएको कारणले गर्दा चाहिँ यहाँहरूको लागि हामीले मोबाइल नम्बर छुट्याएका छौँ। सो माध्यम हुँदै तपाईँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुन्छ। नयाँ पुराना सम्पूर्ण साथीहरू आउनुहोला पनि भन्छु होइन। जहाँ जहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ त्यहाँ त्यहाँसम्मको साथीहरूले पनि एकदमै सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ है। साथीहरू भन्छु एकदमै नयाँ पुराना सम्पूर्ण साथीहरू फोन डायल गर्दै आउँदै गर्नुहोला है। एकदमै गर्मी बढेको छ, आफ्नो केयर गर्नुहोला। अब चाहेको जस्तो पानी पर्न चाहेको भन्दा पनि पानी पर्न सकिरहेको छैन है। भोलिदेखि चाहिँ एकदमै पानी पर्ने पनि कुरो छ होइन। त्यसले गर्दाखेरि केही हदमा होइन गर्मी अलिकति नहोला कि भन्ने पनि लागिरहेको छ होइन। त्यसै गरी 97 48 26 65 79 यहाँको लागि हामीले नम्बर त खुला गरेकै छौँ, आउन सक्नु नै छ है। सो यति बेला साथी हुनुहुन्न है। एकदमै छोटो मिठो हामी गीत राख्छौँ, गीतपछि केही कमेन्टहरू होइन तपाईँहरूका कमेन्टहरू लिनेछौँ। त्यसपछि आजको लागि हामीले पनि बाई बाई गर्नुपर्ने बेला आएको छ। यति बेला भनिराख्छौँ एकदमै मिठो गीत।

हजुर, हामीले राख्यौँ एकदमै मिठो गीत. गीतपछि फेरि पनि उपस्थित भइसकेका छौँ. सुन्दै हुनुहुन्छ यति बेला कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ टी भुवाको जबली होइन. सिन्धुपाल थिक चौतराबाट यति बेला सुनिराख्नु भएको छ. सिन्धुपाल थिक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै तपाईँले माया गरेर सुनेर साथ दिन सक्नुहुन्छ. लगभग हामी पनि कार्यक्रमको अन्तिम क्षणमा चाहिँ आइसकेका छौँ है. सो अब भने चाहिँ साथीहरूको होइन केही मात्रामा कमेन्टहरू प्राप्त भएका छन्. कमेन्टहरू सो लिन्छु, सरस्वती पढ्छु है यति बेला साथीहरूको कमेन्ट. सो छोटकरीमा लिन्छु है. लेख्नु भएको छ सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्नुभएको छ. नमस्कार ज्यू. त्यसै गरी अर्को कमेन्ट लिए टिका छुत्री टेकको छेत्री हुनुहुन्छ. हजुर नानी नमस्कार, 15 असार धान दिवस दही चिउरा खाने दिनको शुभकामना साथै सुन्दैछु म तनौबाट. अब बस्ने गीत मिठो भएको हजुरलाई. सो हजुरलाई भन्नुभएको छ. त्यसै गरी सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ धन्यवाद उहाँलाई पनि. त्यसै गरी अर्को कमेन्ट लिए करण परियार कर्णप्रिय केसी संगीत हुनुहुन्छ. ल भाइ दोर्सो नमस्ते, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर हाल तुलसीपुर भन्नुभएको छ है. धन्यवाद उहाँलाई पनि कमेन्टको लागि. त्यसै गरी अर्को कमेन्ट लिए देवहाङ राई हुनुहुन्छ. नमस्ते शिष, म सुनेर सपोर्ट गर्दैछु खोटाङबाट. मिची उटु अल फ्रेन्ड भन्नुभएको छ. धन्यवाद हजुरलाई पनि है. त्यसै गरी अर्को कमेन्ट लिए दिलिसा राई हुनुहुन्छ. हेलो सेवा भन्नुभएको छ है. हेलो सेवा भन्नुभएको छ. म दिलिसा राई ग्रिन टी लामबाट डियर मित्र अलीलाई जन्मदिनको अनगिन्ती शुभकामना. सम्पूर्ण साथीहरूलाई मिठो सम्झना. बाई बाई भन्नुभएको छ. धन्यवाद हजुरलाई पनि होइन. सो साथी फोन कल चाहिँ नगर्नु होला, तपाईँको फोन कल रिसिभ गर्दिन है. म चाहिँ यति बेला चाहिँ साथीहरूको कमेन्टतिर लागिरहेको छु. लेख्नु भएको छ मित्र आले हुनुहुन्छ. लेख्नु भएको छ दिलिसा राई थ्याङ्क यू प्यारी साथी भन्नुभएको छ. ओके ओके ओके होइन. सो जन्मदिनको शुभकामना दिनुभएको रहेछ, रिप्ले गर्नु भएको रहेछ है. सो धन्यवाद उहाँलाई पनि. सुमन गुरुङ हुनुहुन्छ. नमस्ते सेवा र छ्याजा लो भन्नुभएको छ. छ्याजा लो भन्नुभएको छ. सिस्टर हाई, म सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल युएबाट. साथीहरू मार्फत अब बस्ने गीत मार्फत सम्झिनु पर्दा सौभाग्य कान्छी, माया राय, मिडिया प्रेमी स्मार अलिसा, सन्ध्या गुरुङ, पूजा योङखाङ, प्रदीप शेर्पा, त्यसै गरी विमला गुरुङ, अभागी सृजना लगायत सम्पूर्ण सबैजनालाई भन्नुभएको छ. धन्यवाद हजुरलाई पनि. त्यसै गरी अर्को कमेन्ट लिए छुच्ची डन हुनुहुन्छ. लेख्नु भएको छ हेलो दिदी नमस्कार, के छ दिदी खबर? खाजा खानुभयो दिदी? म पनि सुन्दैछु सुनखानीबाट. दिपिका मिस यु अल फ्रेन्ड भन्दै छुट्टिन्छु दिदी. बाई बाई भन्नुभएको छ. धन्यवाद हजुरलाई. अमिना हुनुहुन्छ. गुड आफ्टरनुन सिस्टर विथ मी अमिना सुनार फ्रम दोलखा भन्नुभएको छ. धन्यवाद अमिना हजुरलाई पनि कमेन्टको लागि. त्यसै गरी टेकेन्द्र कमल हुनुहुन्छ. लेख्नु भएको छ हेलो सिस, नमस्ते नमस्कार. म चाहिँ तपाईँ हाम्रो साहित्य समाजको सचिव टेकेन्द्र रोकाया शिवालय गाउँपालिकाको मान्छे हाल भारतको जाजरकोटबाट तपाईँको कार्यक्रम सुन्दैछु हेर्दैछु भन्नुभएको छ. धन्यवाद साथी हेरेर सुनेर साथ दिनुभएकोमा होइन. यसै गरेर जति पनि होइन साथीलाई आजको बसाईमा फोन गरेर चाहिँ कार्यक्रममा एकदमै होइन प्रतिभा राख्नुभयो तपाईँ सम्पूर्ण मित्रलाई पनि धन्यवाद भन्छु. अनि त्यसै गरी सामाजिक सञ्जाल मार्फत सुनेर मिठा मिठा कमेन्टहरू छोड्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि सो धेरै धेरै धन्यवाद भन्छु. आगामी दिनहरूमा तपाईँहरूको फोन कलहरू होइन सो धेरैभन्दा धेरै साथीहरूको फोन कल लिनेछु, धेरैभन्दा धेरै साथीहरूको कमेन्टहरू लिनेछु होइन. सो जति पनि यो समयमा हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु. देश विदेश अनलाइन वेबसाइटदेखि लिएर होइन विभिन्न माध्यमद्वारा हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु. त्यसै गरी प्राविधिक कक्षमा रहेर साथ दिनुहुने होइन सौमित्र आइसिङ तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि उजर पढ्न चाहन्छु. हवस् त नमस्ते नमस्कार.

बिहानै म भनेको थिएँ आउनु है चाँडै भनेर कता हो कता।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: सूचना सूचना सूचना जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा अत्यन्त जरुरी सूचना। यही मिति 2082 माघ 25 गतेदेखि फागुन 1 गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरूद्ध किशोरीहरूका लागि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। विद्यालयको कक्षा 6 अध्ययनरत वा विद्यालय बाहिर रहेका 10 वर्षका किशोरीहरू गत वर्ष खोप लगाउन छुटेका कक्षा 7-10 वर्षसम्मका वा विद्यालय बाहिर रहेका 11-14 वर्ष उमेरका आफ्ना किशोरीहरूलाई नजिकैको खोप केन्द्रमा लगि अनिवार्य रूपमा एचपीभी खोप लगाउन हुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी वा विद्यालयका शिक्षकहरूसँग सम्पर्क गर्नुहोस्। जनस्वास्थ्य कार्यालय चौतारा सिन्धुपाल्चोक।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

अनि भरपुरी पनि गराएको थियो, पानीको लागि पानी दिँदैन, सबै बोलाएर

अहिले भरपुर पनि करार बस्यो, पानीको लागि पानी दिँदैन, सबै करार बस्छ।

0: wait just a minute. We will return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
1: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले, मोबाइल 98 4 93 40 67 र 98 1 88 77 908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: ओइले के पार ओइ मित्र, ये रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
5: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
5: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98 49 29 13।

0: सबैजना पुगिसके
1: हामीलाई
0: कराउने हो कि
1: ल ल ल म मिलाउँछु के

नमस्कार। हिलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट रसुवागढी नाकाबाट मालवाहक सवारी साधन तत्कालका लागि आवत जावतमा रोक। जमीन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान। जनताको मूल्याङ्कनमा अब्बल बन्न सभामुख रियालको सांसदहरूलाई आग्रह। विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिवीको निर्देशन। भोलिबाट देशैभरैकै 7 वर्ष हुने, सावधानी अपनाउन आग्रह। सेनाको आक्रमणमा 29 जनाको मृत्यु, 100 सर्वसाधारण घाइते। र फिफा विश्वकप आज जापान र ब्राजिल बीच रोमाञ्चक नकआउटको भिडन्त हुँदै लम्बु खबरको शुरूमा स्थानीय खबर। बागमती प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेश स्तरीय भेला आज सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य युवराज दुलालको प्रमुख आतिथ्यता तथा मेलम्ची नगरपालिकाका नगर प्रमुख हाइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा थोगर लगायत का विभिन्न स्थानीय तहका जनप्रतिनिधि र सरकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका, अधिकार, जिम्मेवारी र कार्य सम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो। साथै स्थानीय तहका सरकार सञ्चालनका क्रममा देखिएका साझा चुनौती, अनुभव आदान प्रदान, अन्तरपालिका समन्वय तथा महिला नेतृत्वलाई थप सशक्त बनाउने विषयमा समेत विशेष जोड़ दिइएको छ। वर्तमान संघीय शासन प्रणालीमा उपप्रमुख तथा उपाध्यक्षहरू न्यायिक समितिको संयोजक, सुशासन प्रवर्धन, सेवा प्रवाहको सहजीकरण र समावेशी विकासलाई संस्थागत गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका छन्। यस्ता साझेदारी प्रदेश स्तरीय भेलाले समुदायबीच अनुभव आदान प्रदान, साझा धारणा निर्माण, नीतिगत सुझाव संकलन तथा स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने रणनीति तयार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा समेत गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवराज दुलालले स्थानीय सरकारलाई नागरिक मैत्री, उत्तरदायी र प्रभावकारी बनाउन उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो भेलाले स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप मजबूत बनाउने विश्वास समेत व्यक्त गर्नुभएको थियो। नेपालको उत्तरी नाका रसुवागढी स्थित मितेरी पुलबाट 2 दिनका लागि सार्वजनिक मालवाहक सवारी साधनको आवत जावतमा रोक लगाएको छ। अघिल्लो वर्षाको असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले पक्के पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो। उक्त बेलीब्रिजबाट आगामी वर्षामा सवारी साधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाएको रसुवाको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभएको छ। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवत जावतमा कुनै पनि असहज नहुने प्रमुख जिल्ला अधिकारीले पन्थीले स्पष्ट पार्नु भएको छ। नेपालबाट केरुङ र केरुङबाट नेपाल भित्रिने मालवाहक सवारी साधनलाई मात्र चिनीय सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ। पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत रूपमा सञ्चालन हुने इलाका प्रहरी कार्यालय टिमोरीका प्रहरी निरीक्षक विक्रम कुंवरले जानकारी दिनुभएको छ। पाँचपोखरी थाङफल गाउँपालिकाको थाङफल कोट क्षेत्रमा प्रस्तावित ढुङ्गा खानी सञ्चालनको प्रक्रिया स्थानीय वासीको कड़ा विरोधका कारण विवादमा परेको छ। हिमालयन स्ट्रीट ट्रालीले ग्रेनाइट ब्लक उत्खननका लागि खानी विभागबाट अनुमानित प्रक्रिया अगाडि बढ़ाएपछि गरिएको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन आईआईईई सम्बन्धी सार्वजनिक सुनवाई स्थानीयले बहिष्कार समेत गरिएको छ। स्थानीय कम्पनी अनुसार 8 गति सूचना प्रकाशित गरी आइतबार सार्वजनिक सुनवाई आयोजना गरिएको भए पनि थाङपल कोट, थाङपल धाप र गुन्साका स्थानीय ठूलो संख्यामा उपस्थित भएर खानी सञ्चालनको विरोध गरिएको हो। स्थानीयहरूले आईईई प्रक्रिया नै अगाडि बढ़ाउन नदिने अडान समेत गरिएको छ।
कालेबुङ खबरमा अब राष्ट्रिय खबर। राष्ट्रपति रामचन्द्र पौडेलले जमीन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। तेइसौं राष्ट्रिय धान दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै वहाँले कृषिलाई आधुनिकीकरण व्यावसायिक र आकर्षक पेशाको रूपमा विकास गर्न सके विदेश पलायन र बाध्य जनशक्तिलाई स्वदेशमा नै रोक्न र धान तथा चामलको आयात न्यूनीकरण गर्न सकिने बताउनु भएको हो। राष्ट्रपति पौडेलले श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्नका लागि महत्वपूर्ण ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक पेशाको रूपमा अगाडि बढ़न सबैले आह्वान गर्नुभएको हो। साथै त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति पूर्वाधार र सहयोगमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ र उहाँले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ़दो नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व बढ़ाउन सरकार कृषक र सरकारवाला पक्ष जलवायु मैत्री प्रविधिको प्रयोगमा सचेत हुनुपर्ने आवश्यकता उल्याउनु भएको हो। यस वर्ष राष्ट्रिय धान दिवस जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद रियाले जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधि अगाडि बढ़ाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ। संघीय संसद सचिवालयले सिंहदरबारमा आज सांसदहरूका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लाखौं मतदाताको विश्वास जितेर संसदमा पुगेका सांसदहरूले जनताको अपेक्षा अनुसार जिम्मेवार व्यवहार गर्नुपर्ने बताउनु भएको हो। सभामुख रियाले सांसदहरू बीच राम्रो कानून निर्माण अनुकरण व्यवहार र प्रभावकारी प्रस्तुतिकरणमा स्वास्थ्य प्रतिस्पर्धा हुनुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले सांसदका हरेक गतिविधिको मूल्यांकन जनताले गरिरहेको भन्दै जनविश्वास कायम राख्ने गरी काम गर्नुपर्ने बताउनु भएको हो। अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई संसदीय भूमिकामा प्रभावकारी रूपमा प्रयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। वहाँले समय पालन अनुशासन र जिम्मेवार व्यवहारबाट पनि सांसदहरूको मूल्यांकन हुने उल्लेख गर्दै सांसदहरूलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभएको छ र सभामुख रियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएको प्रति असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। पूर्व मन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेललाई आज विशेष अदालतमा उपस्थित गराएको छ। आज पौडेललाई विशेष अदालतमा उपस्थित गराएको हो। पौडेल असार 8 गते सुर्खेतबाट पक्राउ परिएको हो। आफ्नो पदको दुरूपयोग गरेर व्यावसायिक दीपक भट्टालाई शेयर खरिदमा सहजीकरण गरिएको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ र यसअघि पौडेलले पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिएको थियो। त्रिभुवन विश्वविद्यालय त्रिवीले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना तत्काल रूपमा हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण र खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पसका प्रमुखहरूलाई पत्रचार गर्दै विश्वविद्यालय अनुदान आयोगको यूजीसी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार आवश्यक प्रक्रिया अगाडि बढ़ाउन अनुरोध गरिएको हो। उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको 2083 असार 9 गतेको पत्रलाई आधार बनाउँदै शिक्षा क्षेत्रमा दलीय हस्ताक्षेप अन्त्य गर्ने प्रविधिको विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ विद्यालय र विद्यालय परिसरबाट दल निकट विद्यार्थी संगठनका संरचना हटाउन अनुरोध गरिएको हो। पत्र अनुसार मन्त्रालयले 60 दिनभित्र शैक्षिक संस्थाबाट दल निकट विद्यार्थी संगठनका संरचना हटाई 90 दिनभित्र स्टुडेन्ट काउन्सिल अफ भोइस अफ स्टुडेन्ट प्रणाली विकास गर्न पनि अनुरोध गरिएको छ र सोही निर्देशन कार्यान्वयनका लागि त्रिवीले आफ्नै सबै आंगिक क्याम्पसहरूलाई आवश्यक प्रक्रिया अगाडि बढ़ाई गरिएको प्रगतिको जानकारी यथाशीघ्र विद्यार्थी कल्याण र खेलकुद निर्देशनालय पठाउन पनि आग्रह गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार भोलि देशैभर एकैसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवायुयुक्त हावाको प्रभाव बढ़ेसँगै मंगलबार देशैभर वर्षा हुने र बुधबारसम्म निरन्तर रहने पूर्वानुमान मौसम महाशाखाले जनाएको छ। नेपालमा असार 5 कोशीबाट मनसून भित्रिएको थियो। आइतबारदेखि नै वर्षाको गतिविधि बढ़ेको छ। यो गतिविधि मंगलबार र बुधबार देशैभर फैलिएर
एकै साथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातसम्म रहने महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभएको हो। महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रलाई तराई र पहाड़ी भूभागमा वर्षासँगै हावाहुरीको उच्च जोखिम रहेकाले सावधानी अपनाउन पनि अनुरोध गरिएको छ। फेलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानमा सैन्य हमला गर्दा 29 जनाको मृत्यु भएको छ भने 100 सर्वसाधारण घाइते भएको छ। हमलामा परि मृत्यु हुनेमा अधिकांश बालबालिका र महिलाहरू रहेको बताएको छ। अफगानिस्तानको कुनार प्रान्तको पूर्वी भाग र दक्षिण पूर्वी अफगानिस्तानको पक्तिया र पक्तिका प्रान्तका चमकानी र ज्ञान जिल्लामा हमला भएको हो। पाकिस्तानको सूचना तथा प्रसारणका मन्त्री अताउल्लाह तारले यस विषयमा सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरिसकेको छ। पाकिस्तानले सेनाले डुरान्ड रेखा नजिकै युद्ध योजनाबद्ध स्थलगत कार्यवाही गरिएको छ। यसपछि रेखा नजिकै क्षेत्रमा जमत उल अराह र पाकिस्तानी तालिबान आन्दोलन टीटीपीसँग सम्बन्धित आतंकवादी लुक्ने ठाउँ र सुरक्षित शिविरमा लक्षित हवाई आक्रमण गरिएको छ। अब खेल खबर। खेल खबरमा फिफा विश्वकपको नकआउट चरण अन्तर्गत आज पाँच पटकको विश्व विजेता ब्राजिलले जापानको सामना गर्दैछ। नेपाली समयअनुसार यो खेल राति 10:45 शुरू हुनेछ। समसीको विजेताको रूपमा ब्राजिल अन्तिम 32 पुगेको छ। पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेलेको ब्राजिलले त्यसपछिको हैटी र स्कटल्याण्डलाई समान 3-0 गोल अन्तरले पराजित गर्दै नकआउटको चरणमा स्थान सुरक्षित गरिएको हो। यतासम्म एफको उपविजेता बनेर जापान पनि अपराजित रहँदै अन्तिम 32 पुगेको छ। जापानले स्वीडेनसँग 1-1 र नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको थियो भने टायुनिटिसियालाई 4-0 गोल अन्तरले हराएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः पटक। सुवागढ़ीमा मालवाहक सवारी साधन तत्कालका लागि आवत जावतमा रोक, जमीन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्न राष्ट्रपतिको आह्वान। जनताको मूल्याङ्कनमा अब्बल बन्न सभामा खरियालको सांसदहरूलाई आग्रह, विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिवीको निर्देशन। भोलि मंगलबार देशैभरैकै सात वर्षा हुने, सावधानी अपनाउन आग्रह, सेनाको आक्रमणमा 29 जनाको मृत्यु, 100 सर्वसाधारण घाइते। र फिफा विश्वकप आज जापान र ब्राजिल बीच रोमाञ्चक नकआउट भिडन्त हुँदै। आज 6 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरको पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
3: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
4: सूचना जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा अत्यन्त जरुरी सूचना। यही मिति 2082 माघ 25 गतेदेखि फागुन 1 गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्ध किशोरीहरूका लागि HPV खोप अभियान सञ्चालन हुने भएको छ।

RSPV खोप लगाउन हुन हार्दिक अनुरोध गर्दछौ। थप जानकारीका लागि महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य कर्मी वा विद्यालयका शिक्षकहरूसँग सम्पर्क गर्नुहोस्। जनस्वास्थ्य कार्यालय चौतारा सिन्धपाल्चोक।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Colombo FM 89.6 MHz.
1: रेडियो कार्यक्रम जीवन को वचन

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको पुस्तक 25:14-30 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। मतीद्वारा लिखित सुसमाचारको 25:14-30 पदहरूलाई हामी पढ्नेछौ। किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार एउटालाई 5 सुनका सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। तब 5 सुनका सिक्का पाउनेले तुरुन्दै गएर त्यो व्यापारमा लगाइकन अरू 5 सिक्का कमायो। त्यसरी नै 2 सिक्का पाउनेले पनि अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्नो मालिकको धन लुकाई राख्यो। धेरै दिनपछि ती नोकरहरूको मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। तब 5 सुनका सिक्का पाउने नोकरले अरू 5 सिक्का ल्याए अगाडि आएर यसो भन्यो, हजुर, तपाईँले मलाई 5 सिक्काको जिम्मा दिनुभएको थियो, हेर्नुहोस्, मैले अरू 5 सिक्का कमाएको छु। मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, तँ आफ्ना मालिकको खुशीमा सहभागी हो। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, तपाईँले मलाई 2 सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अरू 2 सिक्का कमाएको छु। त्यसका मालिकले त्यसलाई भने, स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु, तँ आफ्ना मालिकको खुशीमा सहभागी हो। 1 सुनका सिक्का पाउनेले पनि आएर भन्यो, हजुर, नरोबेको जग्गाबाट कटनी गर्ने र ननिफानेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो, यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का मैले माटो मुनि लुगाइराखे, हेर्नुहोस्, यो तपाईँको सिक्का लिनुहोस्। त्यसका मालिकले त्यसलाई जवाफ दिए, ए दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैँले जानेको थिइस् भने तैँले मेरो धन साहुकार राख्नुपर्ने थियो र आएर मैले मेरो धन ब्याज समेत फिर्ता पाउने थिएँ। यसकारण त्यसबाट यो सिक्का खोस र जससँग 10 सिक्का छ त्यसलाई देऊ, किनभने जससँग छ त्यसलाई अरू दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यस बेकाममा नोकरलाई चाहिँ बाहिर अन्धकारमा फालिदेऊ, जहाँ मानिसहरू रुनेछन् र दारा किट्ने छन्। आदरणीय श्रोता, यो खण्डमा लेखकले भनेका कुरा अनुसार असल र विश्वासी व्यक्तिले आफ्नो जिम्मालाई पूरा गर्छन् भन्ने कुरा हामी यहाँ देख्छौ। मुख्य विचार हामी यहाँ देख्छौ, असल र विश्वासी व्यक्तिले आफ्नो जिम्मालाई पूरा गर्छन् भन्ने कुरा हामीले यहाँ देख्छौ। र लेखकले यसरी भन्दै जान्छन्, एकजना मानिसले आफू परदेश जाँदा आफ्नो नोकरहरूलाई बोलाएर आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए भनेर लेखेका छन्, र मालिकले आफ्ना नोकरहरूलाई बोलाएर धन सम्पत्तिको जिम्मा दिएर गएको कुरा हामी दृष्टान्तमा हामी देख्छौ। तिनले हरेकलाई तिनीहरूका आआफ्नो योग्यता अनुसार, एउटालाई 5 सुनका सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। र मालिकले भनेको कुरा यहाँ हामी सबैको लागि पनि विचार गर्नुपर्ने कुरा हो, आआफ्नो योग्यता अनुसार भनेका छन्। सबैले एकै नासले काम गर्न सक्दैनन्, सबैलाई परमेश्वरले योग्यताहरू दिनुभएको छ, तर फरक फरक योग्यताहरू छन्। कसैलाई परमेश्वरले धेरै दिनुहुन्छ, कसैलाई परमेश्वरले कम पनि दिनुहुन्छ। त्यसको कारण चाहिँ त्यो व्यक्तिको योग्यताको आधारमा सबै एउटा व्यक्तिमा भनौँ सबै व्यक्तिमा एकै नासको योग्यताहरू हुँदैनन् भन्ने कुरा हामीले यहाँ देख्छौँ। व्यक्ति व्यक्ति फरक छन् र व्यक्तिहरूमा पनि योग्यताहरू पनि फरक फरक छन्। परमेश्वरले सृष्टि गर्नुहुँदाखेरि हरेक व्यक्तिलाई आफ्नै इच्छा अनुसार योग्यताहरू दिएर सृष्टि गर्नुभएको छ। कसैलाई परमेश्वरले वरदानहरू दिनुभएको छ, शिक्षकको वरदान छन्, कसैलाई पास्टरको वरदान छन्, कसैलाई परमेश्वरले शिक्षकको वरदान भनेका छन् भने कसैलाई अगमवक्ताको वरदान, अगममानीको वरदान र प्रेरितको वरदान, यसरी उहाँले विभिन्न वरदानहरू दिएर उहाँले मानिसलाई सृष्टि गर्नुभएको छ। त्यसैले पनि यहाँ दृष्टान्तमा हामी देख्छौ, आआफ्नो योग्यता अनुसार जो व्यक्तिले धेरै काम पनि गर्न सक्छ त्यसलाई 5 सुनको सिक्का दिनुभएको देखिन्छ यहाँ मालिकले, र त्यसपछि अर्कोलाई चाहिँ 2 दिएको देखिन्छ, र त्यसै गरिकन एवं रीतिले अर्कोलाई 1 मात्रै दिएको छ। र अब यो दिएको अनुसार मालिकले पनि अब हिसाब लिनका लागि यहाँ हामी देख्छौ, 5 सुनका सिक्का पाउनेले कमाएर व्यापारमा लगाएर 5 सिक्का कमाएको कुरा यहाँ देखिन्छ, र त्यसरी नै 2 सिक्का पाउनेले पनि व्यापारमा लगाएर 2 कमायो। अनुपातको हिसाबमा 5ले 5 कमाएर 10 बनायो र 2 पाउनेले 2 कमाएर 4 बनायो, त्यसै गरिकन 1 पाउनेले चाहिँ 1 कमाएर 2 बनाएर ल्याउनु पर्थ्यो, तर 1 सिक्का पाउनेले चाहिँ व्यापारमा लगाएन र यसलाई ब्याङ्कमा पनि राखेन, कुनै मालिककोमा लगेर यसलाई ब्याज पाउने हिसाबले पनि दिएन, र त्यसपछि उसले लुकाइराखेको अर्थले हामी देख्छौ उसले केही पनि गरेन, आफ्नो जिम्मेवारी प्रति ऊ गम्भीर भएन, र उसले आफ्नो योग्यता अनुसार पाएको 1 सुनको सिक्कालाई उनले लगेर व्यापारमा लगाएर कमसेकम 1 कमाएर मालिकलाई बुझाउनु पर्थ्यो, तर उसले बुझाएन। धेरै दिनपछि ती नोकरहरूका मालिक आए र तिनले तिनीहरूसँग हिसाब मागे। 5 पाउनेले अरू 5 कमाएर ल्याएपछि मालिकले स्याबास असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस्। अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। त आफ्नो मालिकको खुशीमा सहभागी हो भन्नुभयो। आदरणीय श्रोता, स्याबास असल र विश्वासी नकर त थोरै कुरामा विश्वासी भइस भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा रह्यो। थोरै कुरामा विश्वासी भइस, अनि यो पनि उहाँ मालिकले भनेको कुरा हामी देख्छौ, तँलाई धेरै कुराको जिम्मा दिनेछु भनेका छन्। सिद्धान्त, जिम्मेवारीको सिद्धान्त, सानो कुरामा विश्वासयोग्य भयो भने, विश्वासी भयो भने सैद्धान्तिक रूपमा त्यो व्यक्तिले अरू बढी जिम्मा पाउँछ। र त्यसै गरिकन त्यति मात्र होइन, आफ्नो मालिकको खुशीमा सहभागी हुन पनि पाइन्छ। जुन व्यक्तिले आफूलाई दिएको जिम्मेवारी विश्वास योग्यताका साथ पूरा गर्छन् र मालिकले उनलाई इनाम दिने कुरा गरेका छन् भने मालिकसँगै खुशी हुने कुरा पनि यहाँ उल्लेख गरेको छ। दुई पाउनेले अरू दुई कमाएर मालिकलाई हिसाब बुझाएपछि मालिकबाट प्रशंसा पाएको छ र जिम्मा पनि थपिएको छ। तर एक पाउनेले एक मात्रा ल्याएर दिएकोमा मालिक अति क्रोधित भएर उनलाई दण्ड दिएको छ। र यो पनि छ, जससँग छ त्यसलाई अरू दिनेछ र त्यससँग प्रशस्त हुनेछ, र नहुनेको चाहिँ खोसेर लिएको कुरा पनि छ। यदि यसरी नै उसलाई दिएको कुरा व्यापारमा लगाउनु पर्ने कुरा उसले लगाएन, अरूले लगायो र व्यापारमा नाफा कमाएर ल्यायो, यसको अर्थ यही हो कि जिम्मा दिएको कुरालाई विश्वास योग्यताका साथ त्यसलाई पूरा गर्नुपर्ने हुन्छ। र यो एक पाउनेले त्यो जिम्मेवारी पूरा नगरेको कारण उसले दण्ड भोगेको छ। आदरणीय श्रोता, यसरी लेखकले यो खण्डमा असल र विश्वासी व्यक्ति बनेर आफ्नो जिम्मालाई पूरा गर्नुपर्छ

0: कुरामा तिमीलाई प्रयोग गर्छु भन्नु राम्रो कि ए दुष्ट नोकर अल्छे भनेर त्यो भएको पनि खोज्ने अवस्थाहरू नआउँ र त्यस्तो अवस्था कसैलाई पनि मन पर्दैन। त्यसै कारण आज हरेक विश्वासीहरूले यो कुरा बुझ्नुपर्छ कि उहाँले दिनुभएको जिम्मेवारीहरूलाई विश्वासी बनेर जिम्मा पूरा गर्नुपर्छ। र आज यहाँहरूको बीचमा पनि परमेश्वरको अगाडि हामीलाई दिएको जिम्मेवारीहरू पूरा गरेर परमेश्वरबाट स्याबास असल र इमान्दार नोकर भनेर आशीर्वाद हामी परमेश्वरबाट पाउने आशा गरौं। मेहनत गरौं, विश्वासी भएर उहाँले दिनुभएको जिम्मेवारी पूरा गरौं र एक दिन परमेश्वरबाट इनाम पाउने व्यक्तिहरू बनौं। आउनुहोस्, यहाँहरू सबैलाई यो अनुरोध गर्न चाहन्छु, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गरेर आनन्द जीवन पाउनुहोस् र आनन्द जीवन पाएर उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गर्नुहोस् र उहाँले दिनुभएको जिम्मेवारीहरू पूरा गरेर उहाँबाट पाउने इनाम पनि प्राप्त गर्नुहोस्, ताकि यहाँहरू सबैलाई परमेश्वरले अझै अझै आशीर्वाद दिनुभएको होस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

ए छ बजेको बिहानी र साथी सको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली

हे छ बजेको बिहानी र साथीसको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन। हे छ बजेको बिहानी र साथीसको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ। बाली नाली चौ

0: के भयो
1: पटक खुब गाउँछस् नि है
0: अलिअलि हल्का किन र
1: कुरा आदर्श वर्ष अगाडिको मेरो उसँग गहिरो माया थियो आज भेट्दा के भनौँ के भनौँ भइरहेको छ आज मेरो लागि गाइदिनु यार
0: म सधैँ छु नि किन चिन्ता हुन्छ
2: ल ल म भनिदिन्छु।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

có thể làm bụng hay phim sinh đi chứ. Sao tay bạn ấy dùng sợi?

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन व्यक्त गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ट्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तोता आइसिंह तामाङ छु भने यति बेला मेरो आवाजलाई तपाईँहरूको माझसम्म पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले खानपिन गर्नुभयो होला, खाना खाएर मजाले सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, सुतिसक्नुभयो होला। कतिपय साथीहरू मजाले अब गृह कार्य गर्दै हुनुहुन्छ, कतिपय साथीहरू मजाले गफगाफ गर्दै हुनुहुन्छ, होइन कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला, र कतिपय ठाउँहरूमा चाहिँ यति बेला पानी परिरहेको छ है साथीहरू, है यो रातिको समय अब हाम्रो यतातिर चाहिँ पानी परेको छैन र आज रातिदेखि नै धेरै ठाउँहरूमा चाहिँ पानी पर्न थालिसकेको छ है, र आज पनि कार्यक्रम लिएर उपस्थित भएको छ। यो प्रोग्राम यति बेला चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो। यो प्रोग्रामलाई विभिन्न ठाउँ देश विदेशबाट पनि हामीलाई चाहिँ अब सुनिराख्नु भएको छ, यो प्रोग्राम प्रसारण भइरहेको छ। अनि तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई यति बेला रेडियोको फ्रिक्वेन्सीको माध्यमलाई काठमाडौँ, नुवाकोट, धादिङ र सोवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायत यी जिल्लाहरूबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै हामीलाई अन्य विभिन्न फेसबुकको पेज अनि मोबाइलको गुगल क्रोमबाट पनि सुन्न सक्नुहुनेछ। फेसबुक हजुरहरू फेसबुक चलाउनुहुन्छ भने तपाईँले सर्च गर्नुहोला, आफ्नो फेसबुकको सर्च बक्समा गएर हेलम्बा एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि सजिलो तरिका हामीलाई सुन्न अनि सुन्न सक्नुहुनेछ फेसबाट है, अनि मोबाइलको गुगल क्रोमबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। यो कार्यक्रम विशेष गरी तपाईँहरूले छ दिन सुन्न सक्नुहुनेछ र छ दिनमा चाहिँ तपाईँहरूले साथमा आफ्नो घर परिवारजन सबैजनामा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ, आफ्नो घर परिवारजन सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। यो रातिको समय धेरैजना श्रोता साथीहरूले हेलम्बा एफएम सुनिराख्नु भएको छ, कार्यक्रमको पर्खाइको घडी पनि सकिसकेको छ, अबको एक घण्टाको अवधि भयो भने हामी तपाईँले सँगसँगै मिठो मिठो कुराकानी गर्नेछौँ अनि तपाईँहरूको रात्रिकालीन सन्देश लिने जमर्क गरिएको छ। अनि यो कार्यक्रममा तपाईँले कमेन्ट पनि गर्न सक्नुहुनेछ है, अनि कल पनि गर्न सक्नुहुनेछ। कल गर्नका लागि चाहिँ हामीले टेलिफोनमा समस्या आएको हुनाले तपाईँहरूको लागि नम्बर खुल्ला गरेका छौं, 9860525525 9860525525 कल गरेर कार्यक्रममा जोडिन सक्नुहुनेछ भने तपाईँहरूले हेलम्बा एफएमको फेसबुक पेजबाट कमेन्ट गर्नुहोला नाइट विशेष राख्नका लागि। अनि सँगसँगै तपाईँ नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न चाहिँ नभुल्नुहोला र साथीहरूले सेयर गर्न पनि नभुल्नुहोला आफ्नो साथीहरूको माझमा पुर्याउनका लागि चाहिँ है त। र कार्यक्रममा कल गर्नका लागि नम्बर खुल्ला छ 9860525525 कल गर्दै जोडिँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौँ, गीतपछि तपाईँको माझमा आउनेछौँ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौँ। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुनिराख्नु भएको छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम हो। यो रात्रिकालीन सन्देश प्रोग्राम तपाईँहरूले हरेक सातको छ दिन सुन्दै आइराख्नु भएको छ। शनिबार बाहेक अन्य दिनहरूमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न सक्नुहुनेछ अनि सुन्न पाउनुहुनेछ। यो कार्यक्रममा विशेष गरी तपाईँले आफ्नो घर परिवारजन आफन्त इष्ट मित्र साथीभाई सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। यो कार्यक्रममा चाहिँ हामी तपाईँहरूको फोन कल लिने अनि कमेन्टहरू पनि हामी लिने गर्दछौं। यदि तपाईँहरू आफ्नो घर परिवारजन आफन्त सबैजनामा मिठो निधरीको कामना चाहिँ व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँहरूले हाम्रो यो प्रोग्राममा कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ हामीले 98 60 55 25 को माध्यमबाट तपाईँहरूले कार्यक्रममा कल गर्दै जोडी गर्नुहोला भन्न चाहन्छु। र यति बेला पनि आजको लागि पहिलो मित्र टेलिफोन लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते। दर्शन कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सरस्वतीजी बोल्दै हुनुहुन्छ है? हजुर। अनि सरस्वतीजी यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर एकदमै हाम्रो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडिएको हो। अनि सुनाइदिनुहोस् न, यति बेला पानी परेको छ कि छैन आज? हजुर हजुर सिमसिम पानी परिरहेको छ है? ल ओके। अनि सुनाइदिनुहोस् न, आजको दिन कस्तो भयो तपाईँको? हजुर पानी परिरहेको चाहिँ छैन, अब परिन्छ, अब आजदेखि पानी पर्न अलिअलि सुरुवात भएको छ अनि अब भोलिदेखि चाहिँ पानी पर्छ होला, अब आशा गरौँ न है। हजुर एकदम परिन्छ परिन्छ, अब यतातिर चाहिँ अलिअलि पर्न थालेको थियो अघि र उता चाहिँ बेसरी पानी परेको देखिया थियो, अब यता चाहिँ परेको छैन, समग्रमा अब परिन्छ होला भन्ने हामी आशा गरौँ न है। हजुर हो नि त, अनि अब पानीले गर्दाखेरि कति कामहरू रोकेर बसेको छ नि त, अब यो पानीले गर्दा धेरै कामहरू अगाडि बढ्न सहज हुनेछ। सुन्छ कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है, सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो, सो उहाँलाई धन्यवाद भन्न चाहन्छु। कार्यक्रममा कल गर्नुभएको थियो उहाँले, यता जलबिरेबाट हुनुहुन्थ्यो, धन्यवाद गर्न चाहे। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। रात्रिकालीन सन्देश राख्नको लागि चाहिँ 098 60 55 25 को माध्यम हुँदै कार्यक्रममा जोडिन सक्नुहुनेछ है त। अनि यति बेला अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। रात्रिकालीन विवादन कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट माया घिसिङ बोल्दै हुनुहुन्छ है? हजुर अनि मायाजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा?
1: ते
0: हजुर, खाना पिना भएर कल ट्राई गर्दै हुनुहुन्थ्यो है? हजुर, अनि सुनाइदिनुहोस् न, पानी पर्यो कि कस्तो भयो आजको मौसम तपाईँको ठाउँतिरको? हजुर, खासै पानी चाहिँ परेन है? ए, आवाज सुन्नु भएको छैन? ए, हजुर, हुन्छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ? हजुर, धन्यवाद। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, माया घिसिङ हुनुहुन्थ्यो। सो उहाँ

0: भाग्य मान्ने सम्झेछु है सर।
1: हजुर हजुर एकदमै
0: ढिलाइ भए पनि धान्ति वस्तु शुभकामना, दही चुराको पनि शुभकामना, अझ पनि समय बाँकी छ है सर।
1: हजुर एकदम
0: रमाउने मान्छे काठमाडौँबाट बुद्ध।
1: हजुर बुद्धजी बोल्दै हुनुहुन्छ है।
0: हजुर सर एकदमै त जिरो वनमा ध्यान गर्दै थिएँ, लागेन है सर।
1: हजुर हजुर
0: सरस्वती श्रेष्ठ जलबिरको बहिनीले त्यसमा गर्नु दादा भनेर नम्बर पठाइदिनु भयो, सरस्वतीले सायद सुन्दै होला पक्कै पनि, उसलाई पनि धन्यवाद दिन
1: चाहन्छु। हजुर हजुर ल एकदमै खुसी लाग्यो, धेरै दिनपछि कुराकानी गर्न पायौँ है।
0: हजुर सर सर मिल्छ भने हाम्रो मिङ्स शेर्पा मिङ्स लामाको एउटा गीत एउटा बताइदिनु होला है, हामी यहाँ सबै भनौँ इन्टर टिम सुन्दैछु है, ड्युटी पनि चलिरहेको छ मेरो अहिले।
1: ए ड्युटी चलिरहेको छ
0: हजुर स्पेसली हजुरको लागि है।
1: हजुर हजुर
0: त्यसै गरी मेरो प्यारो मित्र हाम्रो जनादर नेपालको लागि, त्यसै गरी हाम्रो कर्मशालालाई पनि सम्झिरहेको छु, हाम्रो जति पनि आवाज सुनेको साथीहरू हुन्छ स्पेसली मलाई आजकल गर भनेर जानकारी गर्नु, हाम्रो राम्रो कलर पनि हुनुहुन्छ उहाँ हाम्रो सरस्वतीजी, उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। ओके भाइ सर।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो बुद्ध बज्रचार्य हुनुहुन्थ्यो है, हामीलाई फोन गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। काठमाडौँबाट उहाँले हामीलाई कल गर्नुभएको थियो र यस्तै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँको लागि हामीले नम्बर एकदमै खुल्ला गरिएको छ, 9860552525 को माध्यममा तपाईँहरूले पनि कार्यक्रममा कल गर्दै जोडिन पाउनुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ। यदि कल लागिरहेको छैन भने कमेन्ट गर्दै गर्नुहोला। र यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: हजुर नमस्ते,
1: नमस्ते। हजुर नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर कापिङबाट विजयजी बोल्दै हुनुहुन्छ है। हजुर हजुर यो प्राविधिक समस्या हुन सक्ला, सकेसम्म हामीले चाहिँ सहज वातावरण बनाएको छ यता टेलिफोनलाई मिलाएर नै है, हुन चाहिँ ल। अनि खानपिन गर्नुभयो त तपाईँले? हजुर खानपिन भएर पनि सुतिराख्नु भएको छ अनि आरामै हुनुहुन्छ होला नि? ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर हजुर ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजयजी हुनुहुन्थ्यो, सो उहाँले पनि यो समयमा कल गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई। र यसै गरी पालो तपाईँहरूको नै हो, यसै गरी पनि कार्यक्रममा जोडिनका लागि 9860552525 नम्बर हुँदै कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। यति बेला अर्को साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, सेवा रु शुभ नाम
3: नेपाल घरमा सरस्वतीम हालसिको बेतबाट जुनिता सम्झाए भन्नुपर्छ है दादा।
1: हजुर जुनिताजी बोल्दै हुनुहुन्छ है।
3: हजुर कसले पनि भन्नुपर्छ।
1: हजुर अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ नि तपाईँ? हजुर एकदमै खाना भर्खर भर्खर नै भएको र समग्रमा खबरहरू सबै ठिकै छ, गर्मी बढ्दैछ र अब आजबाट चाहिँ अलिअलि पानी पर्ला कि जस्तो भएको छ, समग्रमा सबै ठिकै छ, सन्चै आरामै छ भनौँ न है। हजुर एकदम पक्कै पनि, अब तपाईँहरूको माया तपाईँहरूको साथ सपोर्ट आशीर्वादले गर्दा हामी त सधैँ सही हुनेछौँ, ठिक हुनु परिहाल्यो नि है। हजुर अनि सुनाइदिनुहोस् न तपाईँले चाहिँ के कस्तो हुनुहुन्छ, कामहरू कस्तो हुँदैछ?
3: सबै ठिकै छ, कामहरू पनि अब पढेकै ठाउँमा अब दुःख त अलिअलि भइ नै हाल्छ, दुःख सुख त चलिरहेको छ, ड्युटीहरू

0: प्रोग्रामहरू चलिरहेको छ भन्नुपर्छ। अनि त्यस्तो धेरै सुन्नलाई कतिले पनि छैन भन्दा पनि केही दिन अगाडि चाहिँ अब अलिअलि त्यस्तै भएको थियो, अब बम आउने त्यस्तै भएको थियो, अहिले त्यो रोकेको छ भन्नुपर्छ।
1: हजुर हजुर, ल पक्कै पनि एकदमै अब परदेशमा हुनुहुन्छ, सकेसम्म केयर गर्दै आफ्नो काम गर्नुहोला, ध्यान दिँदै काम गर्नुहोला है त। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ है त।
0: रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि सबै प्रथम मिठो सुधनी हजुरलाई गुड नाइट, मिठो हुन्छको कामना सपनामा चाहिँ आफ्नो माथि कालीलाई देख्नु होला है भन्न चाहन्छु।
1: हजुर धन्यवाद।
0: हस् हुन्छ, अनि फेरि केही साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ मलाई चाहिँ फेरि हुनुहुन्छ ज्ञानी मान्छे जीवन थविन विष्णुको सल्तनी राई थेम्बे अनि सुवर्ण मम्मी निर्दोष सिंह जीवन दास रामकुमार लिम्बू वसन्त श्रेष्ठ सबैलाई गुड नाइट, मिठन्दाको कामना सपनामा चाहिँ आफ्नो मन्त्री कार्यहरूलाई देख्नु होला है भन्न चाहन्छु। अनि नेपालतिर हुने कार्य हुनु देउसा राई दुर्गा अटुवाल, इन्डियातिर हुने कार्य हुनु भवन मगर तिनैजना बुनुहरूलाई पनि गुड नाइट, मिठन्दाको कामना सपनामा चाहिँ आफ्नो मनको कार्यहरूलाई देखाइ बुनुहरू भन्न चाहन्छु। अनि नेपालतिर हुने प्यारीहरू हुनुहुन्छ सुनिता याकिन लिम्बू, सुशीला सुशीला विश्वकर्मा लिम्बा, प्रेम शेर्पा, रञ्जना बाइन राई, किराती रञ्जना, अनिल श्रेष्ठ लगायत धेरैजना साथीहरू हुनुहुन्छ गुड नाइट, मिठन्दाको कामना सपनामा चाहिँ आफ्नो मनको कार्यहरूलाई देखाए प्यारीहरू भन्दै म हजुरबाट म छुटिन चाहन्छु है त। नमस्ते, बाई बाई।
1: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई कल गर्नुभएको थियो, यता कुवेतबाट हुनुहुन्थ्यो है, जुनिता चामलिङ राई हुनुहुन्थ्यो। सो उहाँको घर चाहिँ पाँच थर फेरिम, हाल परदेशबाट हामीलाई कल गर्नुभएको थियो र उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला अर्को साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट कर्म लामा भन्नुभयो। हजुर, अनि कर्मजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै हुनुहुन्छ, सुत्ने तर्खर गर्दै हुनुहुन्छ, अनि आरामै हुनुहुन्छ नि है? हजुर, मुलुक गाइड हामी सिङ्गो लुम्बु एफएम होल युनिट टिम नै एकदमै सन्चय आरामै छौ, समग्रमा सबै ठिकै छ, सबैजना आरामै छौ भनौ न है। हजुर, अनि सुनाउनुहोस् तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ आजको? हजुर हजुर, पानी पर्ला पर्ला जस्तो चाहिँ मौसम छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके बाई बाई। साथी हुनुहुन्थ्यो काभ्रेबाट हुनुहुन्थ्यो, हामीलाई कल गर्नुभएको थियो है, र साथमा उहाँलाई पनि शुभरात्रि गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552525 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरेका छौँ 9860552525, अनि कमेन्ट पनि गर्दै गर्नुहोला, कमेन्टहरू पनि हामी अवश्य अनेर गर्नेछौँ। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला, अनि साथीहरूको माझमा पुर्याउन चाहनुहुन्छ भने लाइभ सेयर गर्न पनि नभुल्नुहोला है त। र अहिलेको लागि भने एकदमै मिठो गीत राख्ने बेला भएको छ, गीतपछि कमेन्ट अनि कल बाँकी कल लिनका लागि आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।
2: रहेछ घरमा कोटीको

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभ रात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राम यति बेला चाहिँ उताराबाट सुन्दै हुनुहुन्छ भने अनि विभिन्न स्थान, विभिन्न जिल्ला अनि विभिन्न देश परदेशबाट पनि साथीहरूले यो प्रोग्राम सुनिराख्नु भएको छ। यो प्रोग्राममा रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ है त। र यति बेला टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: यो नानीको बराइ मुहारै रसिलो, काली काली बराइ रहेछ नि हसिलो। यो नानीको बराइ मुहारै रसिलो, काली काली बराइ रहेछ नि हसिलो। जोबनीको बराइ बिचल्ली भयो, भनुडेर मेरो कहाँ गयो कहाँ गयो। जोबनीको बराइ बिचल्ली भयो, मनुडेर बराइ कहाँ गयो कहाँ गयो। ए मनुडेर बराइ कहाँ गयो कहाँ गयो। हेलो दादा दर्श, नमस्ते नमस्कार है त।
0: हजुर नमस्ते, हजुर नमस्ते, नमस्ते नमस्कार। जोबनीको बराइ मनुडेर कहाँ गयो कहाँ गयो है। हजुर एकदमै, मन त हो घरि कहाँ पुग्छ घरि कहाँ पुग्छ है, अब त्यो अतोपतो नै हुँदैन नि। हजुर ल, अनि कृष्णजी खाना खानु भयो त तपाईँले?
1: पक्कै पनि खाना भएर है। अनि दादाहरूको आज त प्रोग्राम आइरहेछ, प्रोग्राम सुनेर अनि यसो कलकाई गर्दै बसिरहेको भन्नुपर्छ। अनि तपाईँले खाना दिनुभयो त?
0: हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ। अनि तपाईँले खानुभयो?
1: मेरो पनि भइसक्यो भन्नुपर्छ है त दादा।
0: ल ठिकै छ, अनि सन्चै हुनुहुन्छ नि?
1: एकदम सन्चै आरामै छु भन्नुपर्छ दादा। अनि हजुरलाई के कस्तो छन् दिदी दादा?
0: एकदम सन्चै आरामै छ भन्नुपर्छ। अनि गाउँघरतिर आजभोलि के कामहरूतिर व्यस्त हुनुहुन्छ सुनाइदिनुहोस्।
1: आजभोलि भन्नुपर्दा यस्तै अब रोपाईँहरूको अब यताउता अब रोपाईँहरूको काम चलिरहेको छ भन्नुपर्छ है त दादा।
0: हजुर रोपाईँको कामहरू चल्दैछ है।
1: पक्कै पनि भन्नुपर्छ है त दादा।
0: हजुर ल ठिकै छ, अनि पानी परेको छ कि छैन आज?
1: हल्का पानी परेको थियो दादा, अहिलेतिर चाहिँ अब हल्का रोकिरहेको छ भन्नुपर्छ है दादा। गर्मी गर्मी बढिरहेको छ भन्नुपर्छ, हल्का हल्का यसो पानी परेको थियो दिउँसोतिर भन्नुपर्छ है दादा।
0: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्टमा दादाहरूको लागि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। अनि टेक्निसियनमा रहने राघव भाइको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। अनि पद्मन दिदीको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। अनि हेलम्बो एफएम अल युनिटको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। साथीहरू भन्नुपर्दा उता सुन्दै हुनुहुन्छ होला, निर्जला दिदी उहाँको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। उता सुन्दै हुनुहुन्छ होला काभ्रे स्टार मनाउने जीवन सायत्री दादा उहाँको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। उता सुन्दै हुनुहुन्छ होला रञ्जना उहाँको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। उता सुन्दै हुनुहुन्छ होला माया घिसिङ बहिनी उहाँको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। उता सुन्दै हुनुहुन्छ होला सरिता बहिनी उहाँको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। अनि मभन्दा अगाडि पछाडि कल गर्ने साथीहरूको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्न चाहन्छु। मलाई जो जसले कृष्ण उनीहरू चिन्नुहुन्छ चिन्नुहुन्न माया घिना गर्नुहुन्छ उहाँहरूको लागि पनि शुभरात्री गुड नाइट मिस निन्द्र कामना भन्दै छुटिन्छु तर। ओके बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो कृष्णजी हुनुहुन्थ्यो है। सो उहाँले पनि यो बसाइमा कार्यक्रममा कल गर्नुहुँदै सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्नुभएको छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा, रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ अनि आफ्नो घर परिवार जन आफन्त इष्टमित्र सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न चाहनुहुन्छ भने यो समयमा तपाईँहरूले पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ है त। र यसै गरी यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते नमस्ते नमस्कार। मखमलीजी खाना लिनुभयो कि छैन है? हजुर एकदम, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ है, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि यो समयमा के गर्दै हुनुहुन्थ्यो है?
2: शीतलमा गर्मी छ बाहिर मजाले अब रेडो बजाएर चाहिँ
0: हजुर हजुर गर्मी छ, आराम गर्दै हुनुहुन्छ, खानपिन गरिसक्नु भयो है? हजुर, अनि सुनाइदिनुहोस् आजको दिन कस्तो भयो, कसरी बिताउनु भयो?
2: आजको दिन खेती र गयो, अब खेत्रो बेला हुन लाग्यो, पानी परे दिन खेतमा पर्छ भने अलिअलि भत्केको जाडो तारो लाग्यो, त्यस्तै गरेर बित्यो भन्नुपर्छ है त भाइ।
0: हजुर हजुर, खेततिर अब एकदम एकदमै अब समय यही हो, अब आज अलिअलि पानी पऱ्यो कि परेन त्यतातिर? हजुर हजुर, ल अब भोलिबाट चाहिँ पर्न सक्ला कि है? हजुर, ल हुन्छ, यो रातिको समयमा सम्झिनु भएको छ, एकदमै खुसी लाग्यो, दिनभरि काममा व्यस्त हुनुभयो र पनि यो रातको समयमा पनि कार्यक्रममा जोड्न सफल हुनुभएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले है?
2: जीवन छेत्री भाइको लागि पनि शुभरात्री मिशन गरी कामना हुन चाहन्छु, अनि त्यसरी भएको मेरो पनि बहिनीको लागि पनि शुभरात्री मिशन गरी कामना हुन चाहन्छु, अनि मेरो बहिनी शर्मिलाको लागि पनि हुनुहुन्छ, मेरो बहिनी बहिनीको लागि पनि शुभरात्री मिशन गरी कामना हुन चाहन्छु, अनि बहिनी कोपिला उता सर्लाइनमा हुनुहुन्छ, बहिनी कोपिलाको लागि पनि शुभरात्री मिशन गरी कामना हुन चाहन्छु, अनि बहिनी कोपिला पौधामा हुनुहुन्छ, बहिनीको लागि पनि शुभरात्री मिशन गरी कामना हुन चाहन्छु, अनि बहिनी परमिला अनि काठमाडौँ मैदेवी हुनुहुन्छ, उहाँको लागि पनि शुभरात्री मिठो निन्द्र कामना भन्न चाहन्छु, अनि मेरो छोरी गिरिजाको लागि पनि मिठो निन्द्रको कामना भन्न चाहन्छु, अनि मेरो छोरी सिरियाङको लागि पनि मिठो निन्द्रको कामना भन्न चाहन्छु, अनि मभन्दा अगाडि पछाडि गर्दन क्षेत्री सम्पूर्णलाई पनि मिठो निन्द्रको कामना भन्न चाहन्छु, अनि त्यसै गरी उता उदयपुरमा हुने रञ्जना बहिनीको लागि पनि मिठो निन्द्रको कामना भन्न चाहन्छु, अनि त्यसै गरी यता
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है, मखमल्ली ठकुरी हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, सो धन्यवाद गर्न चाहन्छु उहाँलाई, र हामी कमेन्टतर्फ लाग्न चाहन्छु, कमेन्टहरू धेरैजना श्रोता साथीहरूले कमेन्ट गर्नुभएको छ हामीलाई है, अब साथीहरूको कमेन्टलाई त हामी लिनु नै परिहाल्यो, एकदमै धेरैजना साथीहरूको कमेन्टहरू छ, त्योभन्दा अगाडि छोटो मिठोमा एकजना साथीसँग हामी कुराकानी गर्छौ, यति बेला कोही साथी हुनुहुन्छ, हजुर नमस्कार।
3: हेलो दादा, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर त्रिसनाजी, खाना खानुभयो? हजुर एकदमै खाना भइसक्यो भन्नुपर्छ, सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ, अनि सुनाइदिनुहोस् के छ नयाँ नौलो खबरहरू? सबै ठिकै छ है? हजुर हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ? हजुर हजुर हजुर
3: जलवायु
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तिर्सनाजीलाई धन्यवाद गर्न चाहन्छु र हामी कमेन्टतर्फ लाग्छौ। हजुर नमस्ते, रात्रिकालीन अभिवादन सुन्दैछु सुनखानीबाट। धेरै समय पछाडिको अवसरमा तपाईँहरूको प्रोग्राम सुन्नु पायो भन्नुभएको छ र हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछु। साथै कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आत्मीय मनहरूलाई अभिवादन सुमधुर सम्झना, सबैजनामा मिठो निधरीको कामना अनि हेलम्बा एफएम सम्पूर्ण टीमलाई पनि नमस्कार। एकदमै धेरै सम्झिरहेको छु यहाँहरूलाई पनि रात्रिकालीन सुमधुर सम्झना अनि मिठो निधरीको कामना, विशेष गरी माया श्रमिताको लागि शुभरात्री भन्नुभएको छ। रिना श्रेष्ठजीलाई धन्यवाद छ अनि मन कुमार हुनुहुन्छ गुड नाइट भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि हेलो दादा गुड नाइट, म चाहिँ बागसोर नगरपालिकाबाट है त भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ अनि सरस्वतीजीलाई पनि धन्यवाद, बुद्धजीलाई पनि धन्यवाद गर्न चाहन्छु। अर्को साथीको कमेन्ट लेख्नु भएको छ, हाई दर्शन नमस्ते हजुर, नेशनल धान दिवस असार 15 शुभकामना है भन्नुभएको छ। देवहाङ राईजीलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु देवेनजीलाई। अनि इस्माइल अलिसा राणाजीले पनि गुड नाइट अल फ्रेन्ड गर्नुभएको छ, धन्यवाद छ उहाँलाई। अनि हेलो नमस्ते दाई, म पनि सुन्दैछु नि सुर्खेतबाट हाल चाहिँ लेख्नु भएको छ, सुन्दैछु भन्नुभएको छ हैदराबादबाट। हाम्रो गोपाल बुद्धजीलाई विशेष धन्यवाद छ धेरै टाढाबाट। अनि नमस्ते है, म पनि सुन्दैछु नि भन्नुभएको छ, मिल्छ भने सञ्जीव घिसिङको माया प्यासी भन्ने गीत राखिदिनु ल भन्नुभएको छ, हामी गीत राख्नेछौँ। सोनियाजीलाई धन्यवाद गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते गुड नाइट जस्ट फोर एन्ड निशा मगर, भूमिका राई, बिना मगर, रोशनी भोटिया अनि मिडिया प्रेमी मगर्नी आयुसफ फुसी, संस्कृति लामा, पूर्वी लिखुसी, यमुना पोया अनि अस्मित छोताङ, निरुता चामलिङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। जनकजीलाई पनि धन्यवाद छ अनि अमिनाजीले पनि गुड नाइट गर्नुभएको छ, धन्यवाद छ उहाँलाई। अनि अर्को साथीको कमेन्ट छ, हेलो दादा दर्शन नमस्ते, म पनि सुन्दैछु है, मेरो घर काभ्रेतीमाल, अहिले बसाई चाहिँ भक्तपुर, धेरै समयपछि प्रोग्राम आयो, खुसी लाग्यो। कार्यक्रममा सन्देशहरू राख्नु पर्दा हेलम्बो एफएम अल टिमको लागि रात्रिकालीन सन्देश भन्न चाहन्छु। साथीहरूमा निर्जल दिदी, अस्मिता बुनु, रजनी वाइबा, अनु गुरुङ अनि उहाँहरू सम्पूर्णको लागि शुभरात्री। अनि कल गर्नुहुने साथीहरूको लागि पनि भन्दै छुटिन्छु, ओके बाई बाई। कार्यक्रमलाई माया गर्ने मान्छे साथी भन्नुभएको छ। सो यो मिठो कमेन्टको लागि मनोज वाइबजीलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथमा उहाँले हाम्रो यो प्रोग्रामको लागि पनि धेरैभन्दा धेरै सपोर्ट गर्नुभएको छ, यो माया अनि यो सपोर्टको लागि धेरै धेरै धन्यवाद छ अनि हार्दिक आभार पनि व्यक्त गर्दछौ हामी। अनि अर्को साथीको कमेन्ट छ, हेलो दादा लासु सन्चै हुनुहुन्छ, धेरै पछि सुन्न पाएको छ, एकदमै खुसी लाग्यो है, मिस यु भन्नुभएको छ। जेसुम तामाङ हुनुहुन्छ, सो धन्यवाद छ तपाईँले पनि। अनि दादा नमस्ते, गुड इभिनिङ, म पनि सुन्दैछु नि उदयपुरबाट सुमिना आले, स्पेशल चाहिँ लाफा बिमला मगरको लागि ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ, धन्यवाद छ सुमिनाजीलाई अनि तपाईँको साथीले पनि बर्थडेको धेरै धेरै शुभकामना है त। अनि हेलो गुड नाइट सर, म पनि सुन्दैछु नि, दिलु यम्फू राई फ्रम मोराङ, अल गुड नाइट भन्नुभएको छ। हाम्रो दिलुजीलाई पनि विशेष विशेष धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, लासो फ्याफुला जबडान बमुला है भन्नुभएको छ, सूर्य लोसोरको धनी आइसिङ जोजो गर्नुभएको छ। अनि टेक्निसियनमा बसेर आफ्नो सुन्दर कोमल हातको 10 अम्ला किबोर्डमा व्यस्त राखेर सबैले मनोरञ्जन दिनुहुने टेक्निसियन मित्र राघव जेजुको लागि पनि ह्याप्पी असार 15 शुभकामनासँगै मिठो निधरीको कामना। अनि मेरो मनमुटुको साथीहरू अबिना लामा अनि मुना मुखिया, दिदी मिना श्रेष्ठ, जुनु तामाङ लगायत सम्पूर्ण इन्द्रिणी टीमलाई पनि अविरल माया सुमधुर सम्झना ल भन्नुभएको छ। म चाहिँ मिडिया प्रेमी जनक लामा, नुवाकोट जिल्लाको कनी गाउँपालिका भई हाडकौरमा थलो काठमाडौँ बुद्धनगर प्यारो इन्द्रिणीको दोहोरी घरबाट सुन्दै बेउली ब्युटिफुल कार्यक्रम फेसबुक अडियो लाइभमा भन्नुभएको छ। यो मिठो मिठो कमेन्टको लागि विशेष विशेष हाम्रो जनकजीलाई पनि हार्दिक आभार छ। अनि सुची डन गुड नाइट फ्रेन्ड गर्नुभएको छ, धन्यवाद छ तपाईँलाई। अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ त्रिसना विश्वकर्मा. सो तपाईँले पनि धन्यवाद गर्दछु. अनि अरूको साथीले कमेन्ट गर्नुभएको छ, रात्रिकाली नमस्कार है दाई, सुन्दैछु सङ्खुवा सभाको सभा पोखरी गाउँपालिका चार घर हाल चाहिँ मलेसियाबाट भन्नुभएको छ. जोरहरूबाट नाइडु विशेषमा प्यारी बनो दिल्सा राई, जुनिता चामलिङ राई, टुक्रिएको मुटु, सुनिम शेर्पा, सरस्वता पोखरेल, सरु थामी, प्रीति थामी, अनि त्यसै गरी सुशील विश्वकर्मा, विनु शङ्कर लिम्बुनी, सजा अनिता राई, अञ्जली श्रेष्ठ, अनि सलिसा घिमिरे लगायत सबैजनाको लागि भन्नुभएको छ यो मिठो कमेन्टको लागि. जीवन फाबिनजीले पनि धन्यवाद छ. अनि त्यसै गरी गुड नाइट अल गर्नुभएको छ रोमन मुक्तान हुनुहुन्छ, सो धन्यवाद छ उहाँले पनि. शुभरात्रि गर्न चाहन्छु. अनि नमस्ते दादा, के छ हजुरको खबर, खाना खानुभयो, सबैजनालाई मिठो सम्झना भन्दै छुटिन्छु है भन्नुभएको छ. रविना बस्नेतजीले पनि धन्यवाद गर्न चाहन्छु. अनि नमस्कार दादा, सुन्दैछु सिन्धुली धुङ्ग्रेसबाट रूपासना योगी मिस यु भन्नुभएको छ. हाम्रो रूपासनाजीले पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि. अनि हेलो दादा नमस्ते, म पनि सुन्दैछु नि काठमाडौँबाट, मगरनी कान्छी भन्नुभएको छ. ल धन्यवाद छ, तपाईँले पनि एकदमै मनमुटुदेखि सम्झेको र मिठो सम्झना छ. अनि हेलो रात्रिकालीन नमस्ते, म सुरज राई, तुम्सा भोजपुर घर हाल मलेसियाबाट. सम्झना सन्देश राख्नु पर्दा सर्वप्रथम आज धान दिवसको शुभकामना छ हजुर अनि सम्पूर्णमा, र तीर्थ राई अनि योगेन इमेहाङ लिम्बु अनि मित्र अस्मिता अस्मी सोताङ सानुमाया शेर्पा कालीकमला वानेम अनि अनुषा त्यसै गरी वर्षा अनुष्का एसबी सुनी छिरिङ अनि रोमन पूर्वीली आकाश रिमा अनि त्यसै गरी निमु अनिसा सुनिया भूमिका अनि त्यसै गरी निर्मला सन्जु अनिता सलिना लगायत सबैजनाको लागि भन्नुभएको छ. हाम्रो सुरजजीले पनि धन्यवाद छ. अनि नमस्ते सेवारो स्याजेलो है, म चाहिँ सुमन गुरुङ फ्रम ताप्लेजुङ हाल चाहिँ युएईबाट, र साथीहरूमा नाइडु विशेषमा अभागी कान्छीको लागि माया राई, अनि त्यसै गरी इस्माइल अलिसा सन्ध्याको लागि पूजा, अनि प्रदीप विमला अभागी सृजना, अनि त्यसै गरी पायल प्रेमी कुलुङ शेर्पा, रीति रिक्त पूजा शेर्पा, अनि विनु लगायत सबैजनाको लागि भन्नुभएको छ. सुमनजीले पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिठो कमेन्ट गरिदिनु भएकोमा है. र अब भने हामी तपाईँको माझबाट छुटिनुपर्ने बेला पनि भइसकेको छ है. निर्धारित समय सकिसकेको छ हाम्रो यति बेला टेलिफोन हाम्रो स्टुडियोको घडीमा रातिको 9:54 गइसकेको छ. सो अब आज यो समयसम्म हामीलाई धेरैजना श्रोत साथीहरूले कल गर्नुभयो होइन, कल गरेर पनि एकदमै साथ दिइराख्नु भएको छ. सो सम्पूर्ण श्रोत साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अनि हार्दिक आभार पनि व्यक्त गर्न चाहे. अनि साथमा मिठो मिठो कल अनि कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अनि यो रातिको समयमा 1 घण्टा यो प्रोग्राम सुनेर साथी हुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनीहरूप्रति हार्दिक आभारसँगै शुभरात्री अनि मिठो निन्द्रको कामना पनि व्यक्त गर्न चाहन्छु. अनि प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तोता आयुसिंह तामाङ पनि विदा हुन चाहन्छु. हवस् त, नमस्कार, शुभरात्री.